0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन
2: परिवर्तनको थाहा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
5: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो, बरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईंलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 28 गते आइतबार, सन 2026 जुलाई 12 तारीख असार कृष्ण पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको बाराको रेडियो बादल 89 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज र भोलि केही ठाउँमा

0: भारी घोप्टे र मुसलधारे वर्षाको सम्भावना, बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह।
1: सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। बाजुराको हरिकबलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा।
0: कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
1: चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात, झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो।
0: र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा अहिले 7:15 बजे अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दै।
2: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556493333, 4935555।
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा आज र भोलिको मौसम सम्बन्धी खबर। आज र भोलि देशका केही ठाउँमा आरी घोप्टे र मुसलधारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँमा तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै 3 प्रदेश कोशी, बागमती र गण्डकीको पहाड़ी क्षेत्रका 1-2 ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी नदी, खोला, खोल्सा आसपासका क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारको बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एस्कावेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै वर्षा र बाढ़ी सम्बन्धी जानकारीका लागि 1155, विपद सहायता 1234, नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल 1124 नम्बर मोबाइल नम्बर सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले भनेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक मौसमी पूर्वानुमान तथा चेतावनी को नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख 11 सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान खोला किनारको बस्ती खाली गर्नु परेको फेसबुकमा स्टाटस लेख्नु भएको थियो। उहाँकै निर्देशनमा भोलिपल्ट बिहानैदेखि बस्तीहरूमा डोजर चल्यो, विस्थापित भएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगियो। तर सुरक्षाका लागि सारिएका उनीहरू झनै असुरक्षित भए। डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान ओढ्ने ओछ्याउने खानेपानी र नियमित खाने औषधि समेत जोगाउन सकेनन्। प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख एघारमा सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्विर शेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नु परेको स्टाटस लेख्नु भएको थियो। उहाँले लेख्नु भएको थियो, बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षाको बाढ़ीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छाड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य यो वर्षदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि हो। यो समस्यालाई अब आउने वर्षका लागि थाँती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु। प्रधानमन्त्री शाहले नदी किनारका सुकुम्बासीहरूलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिनुभएको थियो र भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीहरूलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ। अस्ति शुक्रबार राति 12:30 बजेदेखि किर्तिपुरमा रहेको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप विचल्लीमा परेका छन्। सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। आजका पत्र पत्रिकामा यसबारे खबर छ, हामीले यो खबर कान्तिपुर दैनिकबाट लिएका छौं।
1: फेरि पनि बाढ़ी पीड़ितकै खबर, बाजुराको बुढ़ीनन्दा नगरपालिका एक हरिकवलका 42 परिवार 1.5 महिनादेखि तिरपाल टाँगेर बस्दै आएका छन्। जेठ 14 गएको बाढ़ी पहिरोले बुढ़ीनन्दा नगरपालिका एक हरिकवल मटेला पाट तोला र भर्तीकौ साडाका 245 परिवार विस्थापित भएका थिए। तीमध्ये हरिकवलका 42 परिवारका घर पूर्ण रूपमा क्षति भएका थिए। हरिकवल मटेला पाटतोल र साउनेका पूरै बस्ती उच्च जोखिममा पर्नुका साथै हजारौं रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेको छ। बस्तीको खानेपानी, विद्युत, सड़क, कुलो र पादुका बाल विकास विद्यालय लगायतका संरचना पूर्ण रूपमा क्षति भएका छन्। 42 परिवारको बास तिरपालमुनि छ। हरिकवलका 42 परिवार सबै हलिया हुन्। बुढ़ीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहराले स्थापित परिवारको लागि खाद्यान्न र नगरपालिकाको समन्वयमा जिल्ला रेडक्रस सोसाइटी र इन्टरनेशनल नेपाल फेलोशिप नापङ नामक गैर सरकारी संस्थाले सहयोग गरेको बताउनुभयो। 42 परिवारहरू घरभित्र बस्न सक्ने अवस्था नहुँदा 1 महिनादेखि तिरपाल टाँगेर पालमुनि बस्दै आएका छन्। हरिकवल गाउँका 42 परिवारका 203 जना बसोबास गर्छन्। तीमध्ये बाल बालिका 32, महिला 80, पुरूष 82, वृद्ध वृद्धा 7, अपाङ्गता 2 जनाको बसोबास छ। बुढ़ीनन्दा कोडा नम्बर 1, 2, 3 र 4 को बस्ती अति जोखिममा छ। नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ।
0: भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक विशेष सुशासन अनुगमन इकाई राख्न प्रस्ताव गरिएको छ। सरकारले स्वीकृत गरेको भ्रष्टाचार विरूद्धको राष्ट्रिय रणनीतिक योजनामा यस्तो प्रस्ताव गरिएको हो। सदाचारितामा आधारित भ्रष्टाचार मुक्त र समृद्ध राष्ट्र निर्माणको अवधारणा सहित भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ल्याइएको छ। असार 18 बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको यो रणनीतिक योजनालाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले अस्ति शुक्रबार सार्वजनिक गरेको हो। भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासन प्रवर्धनका लागि स्वतन्त्र संयन्त्रका रूपमा प्रधानमन्त्री कार्यालय मातहत रहने इकाइको संरक्षक प्रधानमन्त्री रहनुहुनेछ। यस इकाइले भ्रष्टाचार विरूद्ध तथा सुशासन प्रवर्धनका सम्बन्धमा सूचना संकलन गर्ने तथा प्रमाण जुटाउने र प्रधानमन्त्रीलाई सिधै प्रतिवेदन पेश गर्नेछ। चुस्त, छरितो, गतिशील र स्वतन्त्र संयन्त्रका रूपमा यो इकाई रहने भनिएको छ। प्रधानमन्त्री संरक्षक रहने यस इकाईमा प्रधानमन्त्रीले नियुक्त गरेका वा तोकेका वरिष्ठ अनुसन्धानकर्ता, तथ्याङ्क विश्लेषक, साइबर सुरक्षा विज्ञ, कानूनी सल्लाहकार, संचार अधिकृत र प्रशासन तथा समन्वय अधिकृत लगायतका विशेष विज्ञ रहने प्रस्ताव छ। यस इकाईले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले को एकीकृत अनुगमन संयन्त्रलाई सुदृढ बनाउनका साथै निर्देशक समिति तथा कार्य सम्पादन समितिको काममा सहयोग गर्नेछ। इकाईले आवश्यकता अनुसार कुनै प्राधिकारी वा विज्ञहरूलाई आमन्त्रण गरी आफ्नो जिम्मेवारी सम्पादनमा सहयोग लिन सक्नेछ। भ्रष्टाचार विरूद्धका सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको विशेष टोली समेत परिचालन गर्न सकिने भनिएको छ। विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकिएको छ। यसै गरी संघ, प्रदेश र पालिका तीनै तहमा भ्रष्टाचार नियन्त्रणको लक्ष्य रणनीतिक योजनाले लिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मातहत विशेष इकाई राखिँदै आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा सरकारका कामबारे समीक्षा सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारी वर्षाको सम्भावना, बाढ़ी, पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अप्नाउन आग्रह, सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो, बाजुराको हरिकवलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा, भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मार्फत विशेष इकाई राखिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। सरकारले 100 दिनको अवधिमा सुशासन, प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरेको दावी गरेको छ। केही क्षेत्रमा सुधारका संकेत देखिए पनि गरीब, निम्नवर्ग, दलित, भूमिहीन, सुकुम्बासी, मिटर ब्याज पीड़ित लगायत सीमान्तकृत समुदायको दृष्टिकोणबाट हेर्दा सरकारका अहिलेसम्मका काम पूर्ण रूपमा आश्वस्त पार्ने देखिएको छैन।
3: सय दिनमा नागरिकको पक्षमा धेरै काम गरियो भन्दै सरकारले दावी गरिरहँदा गरीब, उत्पीड़ित तथा सीमान्तकृत समुदाय थुप्रै शास्ति र समस्यासँग जुधिरहेका छन्। सुकुम्बासीलाई वैकल्पिक व्यवस्था विनय हटाइएको भन्दै आलोचना भइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले समेत होल्डिङ सेन्टरबाट बिना विकल्प हटाउने प्रक्रिया मानवाधिकारका दृष्टिले गम्भीर भएको जनाएको छ। उता आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ित फेरि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन्। यसले सरकारका प्रतिबद्धता र कार्यान्वयन बीच अझै ठूलो दूरी रहेको देखाउँछ। लेखक एवं पत्रकार जेबी विश्वकर्मा।
4: उत्पीड़ित र सीमान्तकृतको तर्फबाट हेर्दाखेरि चाहिँ कुनै पनि रूपान्तरण भएको देखिँदैन। बरु यो जुन जुन संकट बेहोरिरहनु पर्ने बाध्यता थियो, जस्तो भूमिहीनको कुरा गरौं वा सुकुम्बासीहरूको कुरा गरौं, जुन संकट बेहोरिरहनु परेको थियो त्यसमा थप संकट सिर्जना हुने काम चाहिँ बाली नेतृत्वको सरकार भएपछि देखिन्छ। जस्तो काठमाडौँकै कुरा गर्दाखेरि यहाँको भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको कुरा हेर्दाखेरि जुन तंगले आतंक सिर्जना गरेर भूमिहीन सुकुम्बासीहरूको बिजोग बनाउने काम भयो, यो त बरु यो विगतका सरकारहरूले पनि यति साह्रो बर्बरता त देखाएको थिएनन्। अहिले भर्खरै गणेश नेपालीको कुरा हेर्ने हो भनेदेखि चाहिँ ठूलो आशा थियो कि यति ठूलो संघर्ष विद्रोह गरिसके पछाडि केही परिवर्तन होला, हाम्रो जीवनमा सहजता होला भन्ने जो अपेक्षा थियो, अपेक्षामाथि कुठाराघात भएका कारणले आत्महत्या गर्नुपर्ने बाध्यता भयो। यसले के देखाउँछ भन्दाखेरि चाहिँ राज्य गरीबहरूप्रति, श्रमिकहरूप्रति, उत्पीड़ित समुदायप्रति झन बढी कठोर, झन बढी बर्बरता, झन बढी दमनमा उत्रिएको देखिन्छ। उत्पीड़ितहरूले जुन अपेक्षा गरेको थियो अपेक्षामाथिको निकै ठूलो धोकाधरी भयो भन्ने नै मलाई लाग्छ।
3: रोजगारी, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवनका आधारभूत सवालमा निम्न वर्गले अपेक्षित परिवर्तन महसुस गर्न सकेको देखिँदैन। यसो हुनुमा सरकारले गर्न नचाहेको होला कि गर्न खोज्दा पनि संरचनागत समस्या, कानूनी जटिलता र सीमित स्रोतका कारण परिणाम आउन नसकेको होला त।
4: बेरोजगारी जीवन बाँच्न पर्ने व्यक्तिहरूको लागि के हुन्छ? कुनै एउटा उज्यालो चित्र, कम्तीमा आशा जगाउने कुनै चित्र। बजेट विनियोजन गर्दाखेरि बजेटले बेरोजगारीमा बस्नु परेको भूमिहीनहरूको सन्दर्भमा वा गरीबहरूको सन्दर्भमा कुनै कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो, तर कुनै पनि त्यस्तो प्रकृतिको न कार्यक्रम आयो, न नीति आयो, न कुनै योजना आयो, न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकारको इच्छा हुने वा नहुने भन्दाखेरि पनि गरीबहरूलाई, श्रमिकहरूलाई, मजदूरहरूलाई हेर्ने दृष्टिकोण नै समस्या छ भन्ने लाग्छ कि त्यो समुदायको मुक्ति नभइकन, त्यो समुदायको जीवन सहज नभइकन नेपाली समाजको रूपान्तरण हुन सक्दैन, विकास हुन सक्दैन, आर्थिक जीवनमा परिवर्तन हुन सक्दैन भन्ने सामान्य आधारभूत कुरामा पनि सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन।
3: संविधानले नेपाललाई सामाजिक न्यायमा आधारित कल्याणकारी राज्य बनाउने परिकल्पना गरेको छ। त्यसैले सरकारले सीमान्तकृत समुदायलाई राहतका पात्रका रूपमा होइन अधिकारका आधारमा हेर्नुपर्छ। भूमिहीन र सुकुम्बासीका लागि दीर्घकालीन आवास समाधान, मिटर ब्याज पीड़ितलाई शीघ्र न्यायसँगै सबै विपन्न र गरीब परिवारलाई रोजगारी सृजना, सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच तथा नीति निर्माणमै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके मात्र सरकारले उनीहरूको विश्वास जित्न सक्छ।
1: गरीब, उत्पीड़ित तथा सीमान्तकृत समुदायको अवस्था र सरकारले गर्नुपर्ने कामबारे लेखक एवं अभियन्ता जेबी विश्वकर्माको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, सरकारले निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व अर्थात सीएसआर अन्तर्गत खर्च गरिँदै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मस्यौदा तयार गरेको छ। पनि कानून सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 को मसौदामा नेपालमा दर्ता भई संचालनमा रहेको कम्पनीको सीएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सीएसआर बापतको रकम सरकारले स्थापना गर्न लागेको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सीएसआर खर्च प्रणाली भन्दा फरक छ। अहिले उद्योग बैंक तथा वित्तीय संस्थाले आफ्नो मुनाफाको निश्चित हिस्सा स्थानीय समुदाय शिक्षा स्वास्थ्य वातावरण संरक्षण खेलकुद विपद व्यवस्थापन लगायतका क्षेत्रमा आफैले खर्च गर्दै आएका छन्। तर नयाँ मस्यौदाले यो रकम सरकार मातहतको कोषमा जम्मा गरी सरकारले तोकेको प्राथमिकता क्षेत्रमा परिचालन गर्ने व्यवस्था अघि सारेको छ। मस्यौदा अनुसार वार्षिक 25 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्ने कम्पनीले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा 1% रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। 25 करोड़ रूपियाँ भन्दा कम कारोबार गर्ने कम्पनीले पनि कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावमा छ। तर उनीहरूले जम्मा गर्नुपर्ने रकम प्रष्ट उल्लेख छैन। यसलाई व्यवसायले अप्रत्यक्ष रूपमा थप कर असुली गर्न खोजेको रूपमा व्याख्या गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सीएसआर बापत छुट्याइएको रकम व्यवसाय आफैले खर्च गर्न पाउनुपर्ने बताउनुहुन्छ। कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: झापाको दमक नगरपालिका 10, गौरादहर नगरपालिका 5 र कमल गाउँपालिका 7 को संगम स्थलमा सरकारले झण्डै 2200 बिघा क्षेत्रफलमा नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण गर्ने योजना शुरू गर्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 साल फागुन 16 गते पार्कको शिलान्यास नै गर्नुभयो। तर शिलान्यास गरेको 5.5 वर्षमा पनि औद्योगिक पार्क निर्माणको सुरसार भने छैन। शिलान्यास गर्दा ओलीले 2 वर्षभित्रै पार्कभित्र 100 उद्योग सञ्चालनमा ल्याउने दावी गर्नुभएको थियो। प्रोजेक्ट डेभलपमेन्ट एग्रीमेन्ट पीडीए लगायत आधारभूत तयारी पूरा नगरी हतारमा शिलान्यास गर्दा अहिले आयोजना अलपत्र परेको छ। पार्क शिलान्यास गर्दाको स्तम्भ समेत भत्किसकेको छ। पहिलो चरणमा 100 उद्योग स्थापना गर्न लगानी बोर्डले 64 अर्ब रूपियाँ लगानी स्वीकृत गरेको थियो। पार्कमा विद्युतीय सामग्री उत्पादनका लागि चीनको लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले औद्योगिक पार्क निर्माण गर्ने भनिएको थियो। पार्कमा स्थापना हुने उद्योगले विद्युतीय गाड़ीदेखि मोबाइलसम्म उत्पादन गर्ने दावी गरिएको थियो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार शुरूमा चिनिया कम्पनीले 942 बिघा जग्गा माग गरेको थियो। तर पार्कमा कति संख्या र कस्ता उद्योग स्थापना हुने भन्ने मा कार्यालय नै अन्यलमा रहेको छ। औद्योगिक पार्कको नाममा 1 अर्ब 19 करोड़ मुआवजा, शिलान्यास गरेको 5.5 वर्ष बित्यो तर नेपाल चीन मैत्री औद्योगिक पार्क बन्ने निश्चित छैन। नयाँ पत्रिकामा खबर छ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनमा प्रसारण भइरहेको काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

देखि तीन महिनासम्म सम्पूर्ण च्यानल प्याकेज बोनस पाऊ। भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यसले महामारीकै रूप लिने गरेको पाइएको छ। त्यसैमध्ये एक घटना गणेश नेपालीको आत्मदाह रहेको हुन सक्ने जोशी दावी गर्नुहुन्छ। उहाँले भन्नुभयो जस्तै सामाजिक सञ्जालमा देखिएका भिडियोमा गणेश नेपालीको पहिले नगर प्रहरीसँग चर्को वाद विवाद भइरहेको देखिन्छ। जोशीका अनुसार यस्तो आवेगपूर्ण क्षणमा मानिसको मस्तिष्कले सकारात्मकको सट्टा नकारात्मक संसार देख्छ र घटना हुन सक्छ। आत्मदाह रोक्न सकारात्मक पहल आवश्यक, गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। चीनमा एक हप्ताभित्रै दोस्रो शक्तिशाली उष्णकटिबन्धीय चक्रवात अर्थात टाइफुनको प्रभावका कारण पूर्वी तटीय क्षेत्रका झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। बीबीसीका अनुसार यो चक्रवात अघिल्लो शनिबार झेजियाङ प्रान्तको ताइजौ शहरमा पहिलो पटक आएको थियो। त्यसपछि मध्यराततिर बेन्झौ क्षेत्रमा दोस्रो पटक विकसित भएर त्यहाँको जनजीवन प्रभावित बनेको हो। चक्रवातका कारण अत्याधिक वर्षा हुने जोखिम अझै उच्च रहेको, विशेष सतर्कता अपनाइएको छ। यसको प्रभाव झण्डै 1000 किलोमिटरसम्म फैलिएको छ। चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार झेजियाङ प्रान्तबाट मात्रै झण्डै 17 लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौं नागरिकलाई सुरक्षित ठाउँमा लगिएको छ। चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा विद्यालय बन्द छन्, सरकारी तथा निजी कार्यालयमा विदा दिइएको छ, बाहिरी गतिविधिमा रोक लगाइएको छ, साथै 400 भन्दा बढ़ी हवाई उडान रद्द गरिएका छन् भने दर्जनौ रेल सेवा पनि स्थगित गरिएको छ। चिनिया मौसम विज्ञानले झेजियाङ र उत्तर पूर्वी फुजियान क्षेत्रमा अत्याधिक वर्षाको चेतावनी सहित बाढ़ी पहिरो र डुबानको उच्च जोखिम रहेको जनाएको छ। झण्डै 1 करोड़ जनसंख्या रहेको बेन्झौ शहर चक्रवातको प्रत्यक्ष प्रभावमा परेकाले त्यहाँ विशेष सतर्कता अपनाइएको छ। यसअघि यही उष्ण कटिबन्धीय चक्रवातले प्रशान्त महासागर पार गर्ने क्रममा जापानको साकिसीमा टापु समूहमा तीव्र हावाहुरी र वर्षा गराएको थियो।
0: अब खेल खबर। नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको मियाबी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इंग्ल्याण्डको जितमा दुवै गोल जुड बेलिङ्गमले गरेका छन्। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एन्ड्रियस स्लेयफले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्याण्डका जुड बेलिङ्गमले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 93 मिनटमा बेलिङ्गमले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे। सेमी फाइनलमा इंग्ल्याण्डले अब अहिले बिहान 7:45 खेल्ने साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीचको विजेतासँग खेल्नेछ।
1: अब केही खबर संक्षेपमा। बझाङको केदार सिउमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ, 12 जना घाइते भएका छन्। केदार सिउ गाउँपालिका 7 काँडाचौरबाट दुर्गास्थली गाउँपालिका चुवावङ तर्फका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001-2644 नम्बरको जीप दुर्घटना भएको हो। दुर्गाथली 6 वडा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली 6 चक्रबहादुर महत, कुटुरी देवी महत र केदार सिंह 7 की विमला महत धामीले ज्यान गुमाउनु भएको छ। प्रारम्भिक जानकारी अनुसार जीपमा चालक सहित 16 जना रहेका थिए।
0: सम्झौता भएको 8.5 महिनामा पुराना मितिका 29 लाख मध्ये झण्डै 26 लाख गाड़ी चालक अनुमति पत्र लाइसेन्स छापिएको छ। 2 चरण गरेर सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छापेको हो। 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ।
1: काठमाडौँ त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आफैलाई आगो लगाएका मुगुका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरिरहेका छन्। महानगर प्रहरीले मोटरसाइकलमा हुइलक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान रहेको छ र यसबारे छलफल भने चलिरहेको छ।
0: 3 जना अर्थमन्त्रीले कार्यान्वयन गरेको चालू आर्थिक वर्षको बजेटमा पूँजीगत खर्च इतिहासकै सबैभन्दा कमजोर देखिएको छ। चालू आर्थिक वर्षमा भएको खर्चको भुक्तानी अन्तिम दिन असार 25 हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 25 पूँजीगत खर्च वार्षिक लक्ष्यको 45% मात्रै पुगेको खबर कारोबार दैनिकमा छ।
1: चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढ़िरहेको भन्दै नेपालतर्फको भोटेकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। चीनको जाङमु पोर्ट प्रशासनले नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीनतर्फको बोक्कु हिम नदीको जलस्तर बढ़िरहेको उल्लेख गर्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: बागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देशको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको खबर आजको गोर्खा पत्रले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको
0: रंग न ढंग भरी भंग
1: उखान सँगै हामी

0: यहाँका इरानको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: आज र भोलि केही ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना, बाढ़ी, पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह।
0: सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। बाजुराको हरिकवलका 42 बाढ़ी पीड़ित 1.5 महिनादेखि तिरपालमा।
1: कम्पनी कानून सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
0: चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात, झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो।
1: र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा, अहिले 7:15 अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको हिजो आज हुनुपर्ने सूचना समाचारको प्राथमिकता तर अहिले हुने गरेका विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना किसान टेलिभिजन अगाडि बसेर खबरहरू हेर्दै सुन्दैछन्। खबरका शीर्षकहरू छन् आत्मदाह, आत्महत्या, हत्या, मृत्यु, बेपत्ता, घाइते, अनि लेखिएको छ समाचारको अन्त्यमा अब मौसम सम्बन्धी जानकारी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: कर्णाली प्रदेशमा बजेट कार्यान्वयनको अवस्था सुधार हुन सकेन। चालू वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च, 12 अर्ब भन्दा धेरै रकम फ्रिज।
1: पहिरो हटाएपछि कालीकोटको गगने खोलामा अवरुद्ध कर्णाली राजमार्ग खुल्यो। कर्णाली नदीमा खसेको मिनी बसका चालक सुवेदीको शव भेटियो।
0: सुदूरपश्चिममा विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाइने, दुईवटा कार्ययोजना अनुमोदन। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना।
1: र नर्वेलाई हराउँदै इङ्ल्याण्ड विश्वकपको सेमी फाइनलमा अहिले केही समयमै अर्जेन्टिना र स्विजरल्याण्ड भिड्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी जाजुरकोटको रेडियो हाम्रो पाइला त्यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास बजेट जम्मा 55% मात्रै कार्यान्वयन गरेको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयले यो वर्ष प्रदेश सरकारले विकास बजेट 55.74% मात्रै खर्च गरेको जनाएको छ। यो वर्ष सरकारले विकासतर्फ 19,98,93,00,000 वार्षिक बजेट ल्याएकोमा 11,13,93,00,000 बराबरको बजेट कार्यान्वयन भएको कार्यालयको तथ्याङ्क छ। यसपालि 8,84,50,00,000 बराबरको विकास बजेट फ्रेज गएको छ। चालुतर्फ 73.48% बजेट खर्च गरेको प्रदेश सरकारले आर्थिक कारोबार गर्ने अन्तिम दिन 1,58,00,000 रकम भुक्तानी दिएको कार्यालयले जनाएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले समग्रमा सरकारले यो वर्ष 20,57,12,00,000 रूपियाँ खर्च गरेको भन्दै 12,62,00,000 फ्रिज गएको बताउनुभयो। चालू आर्थिक वर्षमा सरकारले 32,79,66,00,000 कुल बजेट ल्याएकोमा 61.97% बजेट खर्च गरेको छ। कुल खर्चमध्ये झण्डै 25% बजेट सरकारले असार महिनाको 25 दिनमै खर्च गरेको हो।
0: यही विषयमा मैले कर्णालीमा बजेट कार्यान्वयन वर्षिनै हुन नसक्नुको कारण के हो भनेर कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहलाई सोधेको छु।
2: अब यो बजेट खर्च नहुने रोग त पूरा देशभरि नै छ। त्यसमा अब कर्णाली प्रदेश पनि अछुतो छैन। कर्णाली प्रदेशमा पनि विनियोजित भएको चाहिने जुन बजेट हुन्छ त्यो बजेट 100% हामीले खर्च गर्न सके अवस्था छैन।
0: हजुर,
2: कहिले बढी कहिले कम त्यस्तो किसिमको छ। यो आर्थिक वर्षमा त अझै यसको प्रतिशत घटे अवस्था छ। यसका अब 2-3 कारणहरू छन्। एउटा कारण भनेको जुन जेनजी आन्दोलन हो त्यो जेनजी आन्दोलनबाट यो बजेट कार्यान्वयनमा बाधा पर्यो। त्यो बाधा भएर चाहिँ खर्च हुन नसकेको एउटा कारण त्यो पनि हो। दोस्रो कारण चाहिँ नि यो जे जति हामीहरू योजना तर्जुमा गर्छौं, योजना तर्जुमा गर्दाखेरि सम्पूर्ण योजनाहरू जे जति कार्यक्रममा हामीलाई हाल्नुपर्ने हुन्छ र त्यसलाई चाहिँ हामी कार्यक्रममा हाल्छौं, ती सबै बजेटहरूको सम्पूर्ण लागत अनुमानदेखि लिएर प्राविधिक हिसाबले सम्पूर्ण मेजरमेन्ट भएर राम्रैसँग सबै अवस्था एकिन भएको अवस्था हुन्न। त्यो भएर पनि त्यो कार्यान्वयनमा अलिकति विलम्ब हुने कुराहरू छन्। तेस्रो कारण के छ भनेर भन्दा तल गएका बजेटहरू जो छन् ती बजेटहरू चाहिँ कार्यान्वयन गर्ने क्रममा उपभोक्ताहरूबाट पनि एकरूपता नभइकन अब आपसमा तानातान पनि हुने, त्यसपछि गएर त्यस किसिमको कुराहरू हुँदाखेरि त्यसबाट पनि अलिकति विलम्ब हुन जान्छ। तीनटा कारण मैले भने। चौथो कारण के छ भनेर भन्दाखेरि कर्मचारी संयन्त्रले हो यो कार्यान्वयन गर्नुपर्ने, ब्युरोक्रेसीले हो। ब्युरोक्रेसी पनि अब चुस्त दुरुस्त भएर यसलाई समयमै सक्ने अगाडि बढ्ने किसिमको मनोविज्ञान बोकेर अगाडि बढे अवस्था हुन्न, त्यो पनि एउटा समस्या छ। पाँचौं कारण के छ भनेर भन्दा यो कार्यान्वयन गर्ने क्रममा चाहिँ समस्याहरू आउँछन् कि मुद्दा पर्छ कि त्यसपछि अख्तियारले हामीलाई समात्छ कि कुनै न कुनै व्यक्तिले त्यो झुटै भए पनि मुद्दा हालिदिन्छ। मुद्दा हालिदिइसकेपछि अनेक नचाहिने किसिमको चाहिँ नि झन्झट बेहोर्नु पर्ने अवस्था हुन्छ भनेर त्यस सोचाइले पनि कर्मचारी तन्त्र चाहिँ नै ग्रसित हुन्छ। यी यस्तै कारणले गर्दाखेरि बजेट चाहिँ कार्यान्वयन गर्न हामी सफल भएको स्थिति छैन, यिनै मुख्य कारणहरू हुन्।
3: प्रमुख कारणको रूपमा अहिले जीएनजी आन्दोलनले गर्दाखेरि अलिकति बजेट कार्यान्वयनमा कठिनाई भयो भन्नुभयो, होइन? विगतका वर्षहरूमा पनि हाम्रो कर्णालीको बजेट कार्यान्वयनको प्याटर्न हेर्ने हो भने करिब करिब यही हाराहारीमा छ, होइन? अहिले 61.97 करिब 62% टोटलमा कार्यान्वयन गर्न सकेका छ, 12 अर्ब भन्दा माथि बजेट फ्रिज भएर गयो। बजेट कार्यान्वयन सधैँ सुस्त भइरहने र यो सुरुवाती चरणमा चाहिँ बजेट कार्यान्वयन त्यति नहुने, असारमै केन्द्रित गरेर बजेट सक्ने गरी गर्दाखेरि गुणस्तरीय विकास पनि हुन सकेन भन्ने छ। अर्कोतर्फ चाहिँ कर्णालीलाई बजेट दिएन भनेर हामी भन्ने, तर आएको बजेटलाई कार्यान्वयन गर्न सक्ने अवस्थाले गर्दा जनतामा निराशा छ नि मन्त्रीज्यू।
2: तपाईँले भन्ने कुरा ठिकै हो, यो किन भनेर भन्दाखेरि अब बजेट हामीलाई पर्याप्त छैन, त्यसो भए हुनाले विकास गर्न सकिन्न, मागहरू पूरा गर्न सकिन्न भन्ने एउटा भाष्य त छ, त्यो हामी पनि भन्छौँ, अरूले पनि भनेका स्थिति हो। साँच्चैको आवश्यकतालाई हेर्ने हो र कार्यान्वयन गर्नु कार्यान्वयन गर्ने हामीसँग क्षमता हुने हो भने त यो कम नै हो, तर अब आएको बजेटलाई पनि हामीले पूरा खर्च गर्न नसकेका अवस्थामा चाहिँ हामीले यो भन्ने अब नैतिक हिसाबमा एकदमै भन्नै सकिने अवस्था पनि रहँदैन, त्यस्तो किसिमको छ। अब यो वर्षको आर्थिक वर्षको अन्तमा नै काम छिटो हुन्छ भन्ने कुरा चाहिँ के हो भन्दा, पहिला चाहिँ अब विभिन्न कार्यविधिहरू यस्ता किसिमका नीतिहरू बनाउनु पर्ने हुन्छ, त्यसमा समय खर्च हुन्छ र अलिकति पछि गएर सुरुवात हुन्छ र भुक्तानी बढी चाहिँ नै वर्षको अन्तमा हुने भावनाले लास्टमा गरिएको जस्तो देखिने हो। काम त पहिलादेखि नै सुरु भएकै हुन्छ, भुक्तानीको क्रम चाहिँ नै पछि हुने हुनाले त्यस किसिमको देखिएको अवस्था हो।
3: खास गरी अब कर्णालीमा चाहिँ भौगोलिक विकृता, अब अघि तपाईँले भने जस्तै भौगोलिक विकृताको पनि एउटा समस्या छ। सँगै सुरुवातमा मुख्यमन्त्रीज्यूले कार्य सम्पादन सम्झौता पनि गर्नुभएको थियो बजेट कार्यान्वयनमा गर्नको लागि छिट्टै बजेट योजनाहरू सम्पन्न गर्ने गरी, तर त्यो भने जसरी हुन सकेन विभिन्न कारणले गर्दा। अब आगामी दिनमा चाहिँ योजनाहरू समयमै सम्पन्न गर्ने र बजेट कार्यान्वयनलाई सही ढंगले समयमै सकेर गुणस्तरीय विकास गर्नको लागि के चाहिँ योजना बनाउनु भएको छ सरकारको तर्फबाट?
2: अब यो कस्तो छ भन्नुहुन्छ भने एउटा अर्को पनि तपाईँलाई म भनौँ, तपाईँको माध्यमबाट म के अरे सम्पूर्ण जनताहरूलाई चाहिँ के भन्न चाहन्छु भनेर भन्दाखेरि, हाम्रो जुन कर्मचारी तन्त्र छ त्यो कर्मचारी तन्त्र अथवा हाम्रो यो मेकानिजम जो छ त्यो मेकानिजम चाहिँ अब सचिव संघीय सरकारले खटाएर खटाउने हो र समयमा सचिवहरू पठाइ नदिने, त्यसपछि गएर पठाएको पनि प्राय जसो चाहिँ यहाँ नबस्ने र बारम्बार समन्वय गर्न खोज्दाखेरि पनि संघीय सरकारले चाहिँ यस किसिमका समस्याहरूलाई समाधान नगरिदिने एउटा ठूलो रोग छ, ठूलो रोग छ। त्यसो भए हुनाले चाहिँ यो मन्त्रालयलाई सञ्चालन गर्ने कर्मचारी तन्त्रलाई चाहिँ चलायमान गर्ने काम भनेको त्यसको चाहिँ प्रशासनिक हेड भनेको सचिव हुन्छ। अब सचिव नै सरकारले समयमा खटाउने पनि होइन, त्यसपछि गएर त्यसको निगरानी गर्ने पनि होइन, यी सारा सम्पूर्ण कुराहरूले गर्दाखेरि यो प्रशासनिक हिसाबले चाहिँ सुस्त दुरुस्त हुन नसकेका कारणले यस किसिमको हो। अरू साथसाथै के पनि छन् भने यी जे जति नीति नियमहरू कानूनहरू निर्माण भएका छन् यी कानूनहरू पनि उल्झन पैदा गर्ने अवस्थामा छन्, एक ठाउँमा होइन धेरै ठाउँमा धाउनु पर्ने, त्यसपछि गएर प्रक्रियागत ढंगले पनि यसलाई कार्यान्वयन गर्दाखेरि धेरै समय लाग्ने, यस किसिमका जुन कमी कमजोरीहरू छन् यिनीहरूलाई नसुधारेसम्म बजेट खर्च गर्ने देखिएको छ ट्रेन्ड। यो त करिब करिब उस्तै तपाईँले भनेका कारण यी पनि हुन्, त्यस कारण करिब करिब हामीले यही ट्रेन्डमा यही चाहिने प्रतिशतमा अथवा यसकै तलमाथि रहेर खर्च भएको अवस्था छ। यी अनेक समस्याहरू जो छन् यी समस्याहरू चाहिँ कानूनी झन्झटले गर्दाखेरि पनि यस किसिमका भएका हुन्।
0: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह भेरी खबरसँग कुराकानी गर्नुहुँदै। बजेटकै प्रसंग, लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा 83 82-83 करिब 66% विकास बजेट खर्च गरेको छ। विकासतर्फ 23,47,14,00,000 मध्य 15,67,79,00,000 रूपियाँ अर्थात 66.80% खर्च भएको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कुल 38,91,00,000 मध्य 26,14,00,000 रूपियाँ खर्च भएको उल्लेख छ। मन्त्रालयगत खर्चको विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा प्रभावकारी देखिएको छ। मन्त्रालयले 4,95,29,00,000 रूपियाँ बजेट मध्ये 3,93,15,00,000 खर्च गर्दै 79.38% वित्तीय प्रगति हासिल गरेको छ। यसै गरी वन तथा वातावरण मन्त्रालयले 71.32% खर्च गरी दोस्रो स्थान हासिल गरेको छ। सबैभन्दा ठूलो बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट 9,92,00,000 रूपियाँ मध्य 7,03,44,00,000 अर्थात 70.88% खर्च भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 70.72% बजेट कार्यान्वयन गरेको छ।
1: फेरि खबरमा खबरको सिलसिला जारी नै छ, होला भने छोटो विश्राम।
4: के तपाईलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
6: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
4: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
7: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन सँगै बाजे
1: सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-688-84-566।
9: रेडियो भेरी एफएम।
0: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा बजेट कार्यान्वयनको अवस्था सुधार हुन सकेन, चालू वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च, 12 अर्ब भन्दा धेरै रकम फिरिज लगायतका खबर प्रस्तुत गरिन्।
1: अब बाँकी खबर: कालीकोटको शुभकालिका गाउँपालिका एक स्थित कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा खसेको पहिरो हटाइएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा पहिरो हटाएपछि सड़क पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। बिहान करिब 5:15 ढुङ्गा माटो र लेदो सहितको पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोका कारण कर्णाली राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन रोकेका थिए भने यात्रुहरू केही समय अलपत्र परेका थिए। जिल्ला प्रहरीकारले कालीकोटका प्रमुख हिमबहादुर खजुरे वर्षायामका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन पनि आग्रह गर्नुभयो। उहाँले वर्षायाममा सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रु दुवैले उच्च सतर्कता अपनाउन पनि सुझाव दिनुभएको छ।
0: दैलेखमा कर्णाली नदीमा खसेको मिनी बसका चालक तुलाराम सुवेदीको शव पनि फेला परेको प्रहरीले जनाएको छ। दुर्घटना भएको 9 दिनपछि अछाममा सुवेदीको शव फेला परेको प्रहरीले जनाएको छ। अछामको तुर्माखात गाउँपालिका वडा नम्बर 2 जबुगढ़ा स्थित लामगढ़ाको कर्णाली नदी किनारामा पानीमा शव देखिएको भन्दै स्थानीय दिपेश बहादुर शाहीले प्रहरीलाई जानकारी गराउनु भएको थियो। रहप प्रहरी चौकी, अछाम प्रहरी चौकी, डाँडा छाप्रे तथा इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा गरिएको अनुसन्धानबाट शव सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका करिब 30 वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि भएको जनाएको छ। उहाँका बुवा डण्डपाणी सुवेदीले शव पहिचान गर्नुभएको हो। यसँगै दुर्घटनामा बेपत्ता भएका भनिएका 5 जना मध्य 4 जनाको शव फेला परेको छ भने 1 जनाको अवस्था अझै अज्ञात छ। गत 18 गते कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा भएको दुर्घटनामा गाड़ी र सहचालक खोजी गर्न नेपाली सेनाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कर्णाली नदीमा निरन्तर खोजी कार्य जारी राखेको छ।
1: सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरेका 2 कार्ययोजना अनुमोदन गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको अध्यक्ष कमल बहादुर शाहको अध्यक्षतामा धनगढ़ीमा बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार प्रादेशिक कार्ययोजना 5 संशोधन 2083 र बहु प्रकोप पूर्व सूचना रणनीतिक कार्ययोजनालाई अनुमोदन गरेको हो। कार्ययोजना पारित भएसँगै प्रदेशमा मनसुन पूर्व तयारी तथा प्रतिकार अन्तर निकाय सम्बन्धी जिम्मेवारी अनुसार भूमिका निर्वाह स्रोत साधन व्यवस्थापन र बहुप्रकोप पूर्व सूचनाका क्षेत्रमा प्रभावकारी कार्य सम्पादनका लागि थप सहज हुने विश्वास गरिएको छ। बैठकले मनसुनजन्य प्रकोपका जोखिम न्यूनीकरण प्रतिकारका लागि समन्वयात्मक रूपमा परिचालन र क्षेत्रगत जिम्मेवारी निर्वाह गर्ने समझदारी समेत गरेको छ। परिषदका अध्यक्ष शाहले सरकार र जिम्मेवारी निकायमाथि कुनै प्रश्न नउठ्ने गरी विपद प्रतिकारका लागि तयार रहन सम्बन्ध निकायलाई निर्देशन दिनुभयो। शाहले 3 तहका सरकार र विपदका क्षेत्रमा क्रियाशील विकास साझेदार समेत मिलेर काम गर्नुपर्नेमा जोड़ दिँदै समेत स्रोत साधनको अधिकतम उपयोग गरेर तयारी रहन पनि आग्रह गर्नुभएको छ।
0: यस्तै आज र भोलि देशका केही ठाउँमा आरी घुप्टे र मुसलधारे वर्षाको सम्भावना रहेको छ। कर्णालीका 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकीका 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका थोरै ठाउँमा तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै 3 प्रदेश कोशी बागमती गण्डकीका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको जनाइएको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम लुम्बिनी प्रदेशका तराई भूभागमा पनि वर्षाको सम्भावना रहेकाले डुबानको जोखिम बढ़ने आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला खोल्सा र नदी आसपासको क्षेत्र पहिरोको जोखिम भएका कारण ठाउँमा नागरिक तथा नदी किनाराका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
10: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
11: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
12: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
10: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको बिना विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
12: डडेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
11: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
10: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ।
12: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटौं जुटाउ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
11: डिभिजन वन कार्यालय बर्दिया सम्पर्क फोन नम्बर 084-420-156।
13: जीत पुरवाली यह साल तो निश्चिंत हो गवा गए।
14: हाँ तब पतलिया याद करो तो जूटे राय लागा था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
13: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
15: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेविका सबके संपर्क करे सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए। सर सफाई में ध्यान दिया जाए।
16: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
17: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
18: वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
19: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
18: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
19: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा।
18: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
19: एचसीआरसी अस्पताल चार वाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
18: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
20: रेडियो भेरी एफएम

0: गए राति वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवेश अस्पतालमा लगिएको छ। तर आफन्त र समर्थकहरूले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरू सड़कमा जान खोज्दा केही समय प्रहरीसँग धकेला धकेल समय भएको थियो। यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको छ।
1: हेरी खबरमा अब खेल खबर। मिडफिल्डर जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको मद्दतले नर्वेलाई अतिरिक्त समयमा 2-1 पराजित गर्दै इंग्ल्याण्ड फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको निकै रोमाञ्चक क्वार्टर फाइनल खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै थामस टुचेलको टोलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। अन्तिम चारमा अब इंग्ल्याण्डले अर्जेन्टिना र स्विजरल्याण्ड बीच हुने खेलको विजेतासँग सामना गर्नेछ। यसअघि नै फ्रान्स र स्पेनले सेमी फाइनल यात्रा तय गरिसकेका छन्। मियामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन गर्दै जीत रचेको हो। नर्वेले 36 मिनटमा अग्रता लिएको थियो र यो गोल आन्ड्रियस सेरडरपरको नाममा रह्यो। उहाँले कठिन कोणमा गोलको खाता खोल्नु भएको थियो। रियल म्याड्रिडका बेलिङ्घमले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनटमा बराबरी गोल फर्काउनुभयो। उहाँले नर्वेका चार डिफेन्डरबाट घेरिएको स्थितिमा कड़ा प्रहार गर्दै आकर्षक गोल गर्नुभएको थियो। दोस्रो हाफमा थप गोल भएन। यस्तोमा खेल अतिरिक्त समयमा गएको थियो। त्यसकै 93 मिनटमा बेलिङ्घमले निर्णायक गोल गर्दै टीमलाई जित दिलाउनुभयो। मोर्गन रोजर्सले शुरूआती प्रहार नर्वेली गोलरक्षक ओर्जन नाइल्याण्डले रोके पनि त्यसमै फर्केको बलमा बेलिङ्घमले नजिकबाट गोल गर्नुभएको थियो। अन्तिम क्वार्टर फाइनलमा अहिले साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेलिरहेका छन्।
0: नेपालले मलेसियामा शुरू भएको 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कपमा विजय शुरूआत गरेको छ। मलेसियाको बायमस ओभल मैदानमा भएको खेलमा नेपालले कतारलाई 105 रनले हराएको छ। नेपालले दिएको 131 रनको लक्ष्य पछ्याएको कतार 12 ओभरमा सबै विकेटको क्षतिमा 25 रनमै समेटेको थियो। कतारका कुनै पनि खेलाड़ीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कतारलाई कमजोर बनाउन बलिङमा नेपालका रिया शर्मा र रचना चौधरीले तीन तीन तथा मनिषा उपाध्यायले दुई गोल दुई विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेटको क्षतिमा 130 रन बनाएको थियो। नेपालका लागि ओपनर सावित्रा धामीले 52 रनको अर्धशतक पारी खेल्नुभयो। प्रतियोगितामा नेपाल सहित 13 देशको सहभागिता रहेको छ। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ।
1: खेल खबर सँगै बिहानको भेरी खबरको समय सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: कर्णालीमा बजेट कार्यान्वयनको अवस्थामा सुधार हुन सकेन। चालू वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च, 12 अरब भन्दा धेरै रकम फ्रिज।
1: पहिरो हटाइएपछि कालीकोटको गगने खोलामा अवरूद्ध कर्णाली राजमार्ग खुल्यो। कर्णाली नदीमा खसेको मिनी बसका चालक सुवेदीको शव भेटियो।
0: सुदूरपश्चिममा विपद व्यवस्थापनललाई थप प्रभावकारी बनाइने, दुईवटा कार्ययोजना अनुमोदन।
1: र नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको सेमी फाइनलमा प्रवेश, अहिले अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
3: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही साउन 8 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
5: सबैजनालाई नमस्कार छ है।
6: नमस्कार।
5: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया

0: भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
5: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
6: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
7: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
8: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, बाघ छ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरिगाउँ बजार बर्दिया। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: होइन अञ्जना, पैसा छन् सन्ती गनेर बसेकी छौ त कताको तयारी हो?
2: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
1: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
2: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
1: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्नु पो, कता जाने हो?
2: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाथा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
1: ठाकुर बाबा नगरपालिका 1 भुरिगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
4: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरिगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: यो हो रेडियो टाइगर 99.2 MHz।

0: तपाईँ हो वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्ष

0: देखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9845597658 9142373601
1: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषय
3: तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यर्थ रहनेछ, आजको तपाईँका मेष आदि बाह्रवटा आशीर्षफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेका छौं। सदाको झैं हरेक दिन 8 बजेदेखि 9 बजेसम्म हामी तपाईसँग रहेर विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौ। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूआती चरणमा छौं र हामी तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ, मलाई थाहा छ नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट तपाईँ कार्यक्रम सुन्दै गर्दा। यतिखेर हामी काठमाडौँबाट तपाईँसँग प्रत्यक्ष रूपमा यतिखेर कुराकानी गर्ने प्रयास गरिरहेका छौं। हामी काठमाडौँमा पर्सि 30 गते मंगलबारको दिन तपाईँ र मेरो भेटघाट गर्ने पनि चर्चा हामीले तपाईँलाई गरिरहेका छौं। यस अनुरूप हामी काठमाडौँमा जाने तयारीको साथमा हामी अगाडि बढ़िरहेका छौं। काठमाडौँमा तपाईँ चक्रपत एरिया जुन बाँसबारीमा अस्ट्रेलियन एम्बेसी छ, अस्ट्रेलियन एम्बेसीको ठिक अगाडिपट्टि चौतारा रेस्टुरेन्ट छ, तपाईँ त्यहाँ हामीलाई यो आउँदो मंगलबार भनौँ पर्सिको दिनमा तपाईँ भेटघाट गर्न सक्नुहुनेछ। यसको लागि सम्पर्क पनि गर्दै आउनुहोला 9843597658 र 9812673601 पनि तपाईँ सम्पर्क भने गर्न सक्नुहुनेछ, किनभने हामी तपाईँलाई यसै गरी प्रत्यक्ष कुराकानी गरेर तपाईँको चिना बनाउन चिना हेराउन तपाईँले सबै कर्महरूको लागि हामीलाई भेटघाट गर्न सक्नुहुनेछ। काठमाडौँमा जम्मा 1 दिनको लागि भेट्न सक्नुहुन्छ। ठेगाना पत्ता लाउन सक्नु भएन भने हामीलाई वाट्सएपमा मेसेन्जरमा मेसेज गर्नुभयो भने हामी तपाईँलाई लोकेशनहरू पनि राखिदिनेछौं भन्दै कार्यक्रममा शुरूमै जानकारी गराए। अब कार्यक्रममा ढिलो नगरिकन अगाडि बढ़ाउँछु आजको पञ्चाङ्ग। आजको पञ्चाङ्ग सँगसँगै आजको ग्रह गोचर के कसरी अनि कहाँ व्यक्त रहन्छ, आजको राशिफल सहितका पञ्चाङ्गहरू यस प्रकार रहेको छ।

0: 2083 असार 28 गते आज आइतबार तदनुसार ईस्वी सन् 2026 जुलाई 12 तारीक नेपाल सम्मत 1146 तथलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ़ कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा विशेष गरी सूर्योदयबाट हेर्दा त्रयोदशी तिथि रहेको छ। 38:47 बिहानबाट रातिको 8:48 मिनटसम्म रहन्छ। तदुपरान्त भने विशेष गरी चतुर्दशी तिथि रहनेछ। रोहिणी नक्षत्र 4:10 बिहान 6:57 मिनटसम्म थियो। यतिखेर भने मृगशिर नक्षत्र प्रारम्भ भइसकेको छ। वृद्धि योग 36:40 गरकरण 11:54 आज आनन्द योगमा भने धाता योग रहेको छ। आजको निर्माणको समय 34:17 बिहान सूर्योदय 5:17 जाना भयो। साँझ सूर्यास्त ठिक 7 रहनेछ। आज प्रदोष व्रत पनि रहेको छ। आज प्रदोष व्रत पनि हो। सायंकालमा भगवान शिवको उपासना गर्ने दिन पनि हो। प्रदोषमा त्यही त गरिन्छ होइन, सबैलाई थाहा छ। आज विशेष गरी प्रदोषको दिनमा तपाईँहरूले उपासना धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू तपाईँले पनि लिँदै गर्नुहोला। आज प्रदोषमा शिवको पनि महिमा उत्तिकै मात्रामा चर्चामा छँदैछ। अब पालो आजको ग्रह गोचरको। सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने आज चन्द्रमा वृष राशिमा छन्। मंगल वृष राशिमा। वृष राशिलाई आज महालक्ष्मी युग निर्माण बन्दै आइरहेको अवस्था देख्न सकिन्छ। त्यस्तै गरेर आजको दिनमा विशेष गरी बुध नाम गरेका ग्रह यतिखेर मिथुन राशिमा छन् भने बृहस्पति आज कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह सिंह राशिमा रहेका छन्। शनि मीन राशिमा रहेका छन्। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रह गोचरहरूबाट हामीले तपाईँलाई संकेत दिइसकेका छौं। अब हामी यो कार्यक्रममा तपाईँहरूलाई विविध ज्ञानवर्धक कुराहरू सँगसँगै तपाईँको राशिफल पनि भन्छौ। आज एउटा कुरा भन्न मन लाग्यो होला, हामी जुन तपाईँहरूलाई साहित्यहरूको बारेमा कहिलेकाहीँ चर्चा परिचर्चा गर्थ्यौं, धेरैको प्रश्न कपाल काट्नेको लागि रहेको छ। थोरैमा यहाँ जोडिहाले, यस पछाडि हामी राशिफल पनि भन्नेछौं तपाईँलाई। यो कपाल काट्नको लागि शास्त्रले के भन्छ भने उत्तरायणमा मात्र काट्नु भन्छ। अब यो दक्षिणायण प्रारम्भ हुनै लाग्दाखेरि अब श्रावणको 1 भने दक्षिणायण प्रारम्भ रहन्छ। यो महिनामा अब तपाईँका बाल बच्चाहरू 3-5 वर्षको हुनुहुन्छ भने 31 बुधबारको दिन, यही असार महिनाको 31 बुधबारको दिन कपाल मुण्डन गर्न अथवा पहिलोचोटि कपालको कर्महरू गर्नको लागि चुडा कर्मको लागि दिन राम्रो रहेको छ। 31 बुधबारको दिन प्रतिपदा तिथि रहेको छ। बुधबारको दिनमा तपाईँहरूले यस दिनमा चाहिँ कपाल काट्ने कामहरू गर्नुभयो भने हुन्छ। धेरैको फोन नलागेको गुनासो र धेरैले चाहिँ हामीलाई गुनासो गरिरहनु भएको हुँदा तपाईँहरूलाई हामीले यहाँबाट जानकारी गराइरहेका छौं। त्यसो भएको हुँदा 31 बुधबारको दिन कपाल काट्ने मुहूर्त रहेको जानकारी गराउँछु है। अनि सँगसँगै अब हामी राशिफल भन्छौं। राशिफल भन्दा पहिले जानकारी गराउँ, अब आउने पर्सीको मंगलबार, भोलि सोमबार रह्यो, पर्सी मंगलबारको दिन काठमाडौँ चक्रपथमा बाँसबारी रोडमा अस्ट्रेलियन दूतावास भनेको अस्ट्रेलियन एम्बेसी छ, त्यसको ठिक अगाडिपट्टिको एउटा पिच बाटोबाट 2 गइसकेपछि चौतारा रेस्टुरेन्टमा तपाईँ र मेरो भेटघाट रहनेछ। तपाईँ आउन सक्नुहुन्छ र तपाईँ आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू भने गर्न पाउनुहुनेछ। यो जानकारी गराए। अब कार्यक्रम ज्योतिष दर्पणको बसाईमा रहेर प्रस्तुत गर्छौ आजका तपाईँका दिन कसरी व्यतीत हुन्छ, के भन्छ तपाईँको ग्रहले, आजको राशिलाई कसरी अगाडि बढाउन सकिन्छ। तपाईँका मेष राशि बारु राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज राम्रो छ। धनस्थानमा महालक्ष्मी युग, आजको दिनमा शेयर बजारमा मनज्ञ धनार्जन गर्न सकिने युग रहेको छ। मान्यजनको आशीर्वाद तपाईँको प्रशंसा पनि रहने युग छ। लामो दूरीको यात्रामा सहज हुन्छ, काममा सफलता बन्दै जानेछ। यतिखेर झन् लग्नमा पनि चन्द्रमा हुनु, यसै पनि ऐश्वर्य बाणै थपिन गयो। मान सम्मानमा वृद्धिका साथ साथमा आर्थिकता ताकेका कामबाट पनि सफलता हात पर्ने योग रहेको छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देखिन्छ, मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू धेरै छन्। आर्थिक ताकेका कामबाट पनि सफलता हात पर्ने खालका योगहरू असाध्य राम्रो मिथुन राशिलाई संकेत देख्न सकिन्छ। बाह्रौं चन्द्रमा अलिकति खर्च पनि वृद्धि रहने योग छ। तपाईँको सोच र विचारसँग आजको दिन परिवारसँग नमिल्ने योग देखिन्छ। प्रेममा झुटो आरोप आउन सक्ने योग छ। तपाईँको लागि काममा अलिकति केही सहज वातावरण नभए कामबाट केही ठगिने योग पनि रहेको छ। मान सम्मानमा आघात हुनुका साथ साथमा कृषि र पशु चौपायबाट पनि अलिकति घाटा बेहोर्नु पर्ने योग छ। यात्रा गर्दै हुनुहुन्छ भने सफल यात्रा बन्ने सम्भावना धेरै राम्रो रहेको छ। मान सम्मानमा पनि वृद्धि रहनुका साथ साथमा पारिवारिक रमझमबाट पनि दिन व्यतीत रहन्छ। इष्टमित्रहरूको साथ र सान्निध्यले गर्दा काममा निकै सफलता हात पर्ने योग रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। तपाईँको कामको लागि राम्रो हुने खालको योग देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि रहने योग छ। आँटेका थाकेका कामहरूबाट पनि सफलता हात पर्ने आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ। आज अलिकति केही धैर्य धारण गर्न सक्नुभयो भने तपाईँको काममा पनि सहज हल्का वातावरणहरू मिल्ने योग राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने घेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिफलमा यतिखेर तुला राशिको पालो रहेको छ। मान सम्मानमा वृद्धि आजको दिनमा अलिकति केही सावधानी भने अपनाउनु पर्ने योग र सम्भावनाको पनि धेरै मात्रामा माग। आजको दिनमा तपाईँको प्रेम प्रेमीको बीचमा सफल हुने योग छ। जागिरमा पदोन्नति हुन्छ। यात्रा गर्दै हुनुहुन्छ, सफल बन्न सकिने योग छ। तपाईँले सोचेका कामहरूबाट मनकै राम्रो रहनेछ। आजको तपाईँको दिमाग माइन्ड असाध्य राम्रो बन्दै जाने खालको योग रहेको छ। सातौं घरको महालक्ष्मी योगले पति र पत्नी बीचको सम्बन्ध प्रगाढ रहनेछ। आँटेका कामहरूबाट पनि सफलता हात पर्दै जाने योगहरू आजको राशि वृश्चिक राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ। धनुराशि हुनेको लागि लामो दूरीको यात्रामा सहज छ। तपाईँको काममा सहज हुने योगहरू देख्न सकियो। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। आर्थिक कामहरूबाट सफलता हुनुको साथसाथमा लामो दूरीको यात्रामा पनि केही सहज हुँदा मन भने हर्षित रहने योग छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पठन पाठनबाट पनि खुब सहयोग प्राप्त रहने योगहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग रहेको छ। आजको दिनमा व्यापार बिजनेसमा राम्रो रहने योग छ। तपाईँको लागि दिनचर्याहरू खुब राम्रो बन्दै जाने खालको योग रहेको छ। इष्टमित्रहरूले साथ दिने खालका योगहरू रहेका छन्। मान सम्मानमा पनि वृद्धि रहनुको साथसाथमा पारिवारिक रमझमबाट आजको दिनमा धेरै कुरामा सफलता हात पर्ने योगहरू राशिमा संकेत देख्न सकिन्छ।

मने नमः हजुर कार्यक्रम ज्योतिष दर्पणको यो समय रहेको छ. हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूलाई धर्म संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू दिने गर्छौं. यो कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न सयौं रेडियोहरूबाट एकैसाथमा प्रसारण भइरहेको छ. सबै सबैलाई स्वागत. जय श्री कृष्ण, जय श्री राधे. हामी आज एउटा एकदमै महत्वपूर्ण कुराहरू हामीले व्यवहारमा लागू कतिले नगरेका, कतिले गरेका, कतिले गरेर पनि थाहा नपाएका यस्ता अनौठा चीजहरूलाई हामी हजुरहरू माझमा दर्शन अथवा सुनाउने प्रयास अथवा स्पष्ट शास्त्रले के भनेको छ, शास्त्रले के भन्छ अथवा यो हो कि होइन भन्ने कुरामा तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने पनि हामी सबै कुरालाई अब ढुक्कको साथमा गरिदिनेछौँ. आजबाट आज मैले तपाईँहरूलाई यो शुभ अवसरको दिनमा के एउटा प्रयास गरेको छु भने राम्रो कुराको चर्चा अथवा ज्योतिष गुरुहरूले भन्दा नमान्ने तपाईँहरू तपाईँहरूलाई थाहा छैन धर्म संस्कार भनेको बाहुनले मात्रै गर्ने धर्म कर्म नियम र नीतिहरू हुन् भन्ने जस्तो लाग्छ भने यो कार्यक्रममा नेपालका पूर्व मेची र पश्चिम महाकालीसम्मका सम्पूर्ण जनताहरू लगभग एकचोटि कार्यक्रम बद्दा 50 लाखले कार्यक्रम सुन्नुहुन्छ. सबै रेडियोको श्रोता जोड्दा अब त्यो सबैजनालाई भन्ने गरी शास्त्रले के भनेको छ, वास्तविक कुरो यो के हो त, तपाईँ हाम्रो मात्रै संस्कार हो कि होइन, यो चाहिँ ब्राह्मण यो संस्कार कति प्रकारका हुन्छन्, कसैले भन्छन् 16 प्रकारका संस्कार छन्, कसैले भन्छन् 40 प्रकारका पनि संस्कार हुन्छन् है हजुर, त्यसलाई गौण मानेको छ, मुख्यतया 16 प्रकारकै हो है संस्कार. मुख्यतया के हुन्छ भने प्रधान संस्कार भनेको 16 संस्कार हो तथा गौण संस्कारलाई 40 प्रकारमा विभाजन गरेको शास्त्रहरूमा पाउने गरिन्छ. आज म तपाईँहरूलाई नछोडिकन शुरूबाटै संस्कारका नियमहरूमा अलिकति के बताउँछु, बुझ्ने प्रयास पक्कै पनि गर्नुहुनेछ. आमा दिदीबहिनीहरूलाई काम लाग्ने, घरमा भएका छोराछोरीको बारेमा चर्चा परिचर्चा यसैबाट हुने, यो क्लिपलाई पनि रेकर्ड गरेर राख्न सक्नुहुन्छ है. अनि सबै सबैले यही क्लिप सुनेर सधैँभरि काम लाग्छ. आज म तपाईँलाई धेरै कुराको चर्चा गर्छु, धेरै कुराको विवेचना गर्ने प्रयास गर्छु. हामी सबैभन्दा पहिले संस्कारमा आज एउटा कुरा भन्न मन लाग्यो. हामीलाई धेरै महिलाहरू अथवा कति पुरुषहरू आउनुहुन्छ अनि कति मैले अनलाइनतिर पनि देखिरहेको हुन्छु, हामी स्त्री हो, हामी स्त्रीलाई हेर्छन् मान्छेले, रजस्वला भई भने हामीलाई चाहिँ यो संस्कार होइन, यो हाम्रो प्रकृतिको नियम हो भन्छन्, तर हाम्रो संस्कार हो यो. हामी यसैलाई तपाईँलाई बुझाउने प्रयास आज गर्छौं. आद्यम रजशुभम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयोः शुक्ले सद्वारे सत्तनौ दिवा. यो संस्कार प्रकरण मुहूर्त चिन्तामणीमा लेखेको श्लोक पहिलो श्लोक हो. के भन्छ शास्त्रले भन्दा, कन्या सबैभन्दा पहिलोचोटि रजस्वला भइन भने, ऋतुधनमा भइन भने होइन, सबैभन्दा पहिलोचोटि हुँदा माघ महिनामा, मंसिर महिनामा, वैशाख महिनामा अनि असोज महिनामा, फागुन महिनामा र जेठ अनि साउन महिनामा भयो भने, त्यसमा पनि शुक्ल पक्ष भयो भने कति राम्रो हो, त्यसभित्र पनि सोमबार, बुधबार, बिहिबार र शुक्रबार भयो भने असाध्य राम्रो हुन्छ भन्छ शास्त्रले. आद्यम रजशुभम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयो शुक्ले सद्वारे सत्तनौ दिवा. कति राम्रो, त्यसमा पनि शास्त्रले अझै यहाँ खुलाएर लेखेको छ. त्यसमा पनि के हुन्छ, दिउँसो भयो भने झन राम्रो रे. राधे राधे. धेरै कुरा छ, पहिलो बार
महिला दिदी बहिनी आमाहरू अथवा हाम्रा चेली चेलीबेटीहरू पहिलो आजभोलि त मिन्स भन्नुहुन्छ कि तपाईँहरू महिलाहरू रजवर्ती हुने है हामीहरूलाई के भन्छौ ऋतुस्राव भन्छौ ऋतु धर्म भन्छौ हामी यो चाहिँ सबैभन्दा पहिले के हुँदो रहेछ

के हो? स्त्रीहरूको ऋतु धर्म, ऋतु संस्कार भनिन्छ यसलाई हजुर। बुझेपछि हजुर, आज फोन लगाउन नपाए पनि यो कुरा सुन्दा त अलिकति ज्ञान बढ्यो नि आज, होइन? बढ्यो, पक्कै पनि बढ्यो है। अब हामी स्वर संस्कारमा जाउँ। स्वर संस्कार मान्छेको सबैभन्दा पहिले के हुन्छ? गर्भधान संस्कार हुन्छ। गर्भधान संस्कार भनेको के हो? भनेको तपाईँ हामी पैदा हुने संस्कार हो। हामी जब मानव हुनको लागि हामीले केही न केही संस्कार गर्न हामी मानव भयौं, होइन? अब यो के हुन्छ? हामी मानवको लागि 16 संस्कार मध्येमा सबैभन्दा पहिलो संस्कार

संस्कार हो गर्भधान संस्कार। गर्भधान संस्कार किन भनियो, किन यसलाई एकदमै शुरूमा राखियो भन्दा गर्भधानै संस्कारित त भएन भने मान्छेको जिन्दगी नै एकदम नाराज हुन्छ। मैले भन्ने गर्छु, गाली गर्ने गर्छु, कति कुराहरू चिनामा देखिन्छ, कतिलाई गाली गरिदिएको छु मैले, यसो गर्ने हो भनिदिन्छु म, अब गुरुबार सबै थाहा पाउनुहुँदो रहेछ भन्छन् होइन। अब यो के हुन्छ भने सबै कुरा हामी पढेर आएको कुरा, यही विषयमा हामीले पढ्यो त के गर्ने अब, यी सबै कुरा देखिन्छ। हजुर, ज्योतिष भनेको के हो? चक्षु हो, आँखा हो, देखिन्छ नि हजुर। अलिअलि पढ्नु चाहिँ पर्छ, फेरि पढ्यो भने देखिँदैन। टिको लगाएर धोती मात्र लगाएर छन् नि आजभोलि बाहुन, त्यस्ता बाहुनले हुँदैन, ब्राह्मण हुनु पर्यो, ज्योतिषमा अध्ययन खारिएको हुनु पर्यो, अध्ययन गर्नु पर्यो होइन हजुर। त्यसो भयो भने सबै कुरा थाहा हुन्छ। अब सबैभन्दा पहिले गर्भधान मुहूर्त हेरौँ। मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको छैटौं श्लोकमा लेखेको श्लोक वाचन गरे। भद्रा षष्ठी पर्व रिक्तास्त संध्या भौमार काल कार किनारा देरात्रि चतस्त्र गर्भधानम त्यकम मैत्रम बारहस्वाति विष्णु विष्णुवस्वरम बुपेश। गर्भधान मुहूर्तमा भद्रा षष्ठी पर्व रिक्तास्त, पर्वमा पनि गर्भधान गर्न भएन, भद्रामा पनि गर्न भएन, षष्ठीमा पनि गर्न भएन, षष्ठी तिथिमा हजुर। अब पर्व भनेको के हो? पर्व हामी ज्योतिष शास्त्रले भन्छौ, अष्टमी तिथिलाई पर्व तिथि भन्ने गरिन्छ, चतुर्दशीलाई पनि, औंसीलाई पनि, पूर्णिमामा पनि, यो बेला गर्भधान गर्न भएन है हजुर। यो बेला रहेको गर्व रह्यो भने राम्रो हुँदैन भन्न खोज्या हो क्या, बुझ्नुभयो कि भएन? रिक्त तिथि चतुर्थी नवमी चतुर्दशीलाई रिक्त तिथि भन्छ होइन, रिक्त तिथिको बेला पनि के गर्न भएन, गर्भधान गर्न भएन। नन्दा च भद्रा च जयात रिक्ता पूर्णेतु मध्ये शुभ मध्ये सस्तो होइन, तिथिका संज्ञाहरू छन् हजुर। अरू के भन्ने यहाँ? सन्ध्याकाल सन्ध्या भौमार्क, सन्ध्या बेला पनि गर्भधान गर्न भएन हजुर। मंगलबार है, अनि आइतबार, अनि शनिबार तथा ऋतुकाल भएको प्रारम्भको चारौं दिनसम्म पनि गर्भधान गर्न भएन। यहाँ अलिकति एउटा कुरो के चाहिँ मलाई चित्त बुझेन भने, अब हुन त शास्त्रहरू द्वन्दात्मक छन्, कति कुराहरू चाहिँ हामीले मंगलबारको दिन गर्भ संस्कार धारण गर्यो भने पुत्र हुन्छ भने अन्य अन्य शास्त्रमा पाइएको छ, तथापि पुत्र चाहनेवालाले मान्छेले बिहीबार चाहिँ अनिवार्य हो है हजुर। आइतबार मंगलबार पनि भन्छन् पुरस्कारक बार भनेर, तर बिहीबार सबैभन्दा पवित्र दिन हो है हजुर। यी दिनहरूमा के गर्न भएन? गर्भदान गर्न भएन। अनि उत्तर फाल्गुनी, उत्तर साढा र उत्तर भाद्रपद नक्षत्रमा होइन, कुन कुन बेला गर्दा चाहिँ अब आफूलाई सुख दिनेवाला सन्तान जन्मिन्छ त भन्दा, उत्तर फाल्गुनी, उत्तर साढा र उत्तर भाद्रपद मृगशिरा, हस्ता नक्षत्र, अनुराधा नक्षत्र, रोहिणी नक्षत्र, स्वाति नक्षत्र, श्रवण नक्षत्र र धनिष्ठ नक्षत्र, अनि सप्तभिष्ठा नक्षत्र, यस्ता यस्ता नक्षत्रहरूको दिनमा चाहिँ, अनि सकभर ऋतु धर्म भएको दश दिन कट्यो भने, चौध दिन पन्ध्र दिनसम्म रह्यो भने, त्यसमा पनि बिहीबार शुक्रबार बुधबार पर्यो भने त कति राम्रो, आनन्दको सन्तान पैदा हुन्छ। यो सबै कुराहरू संस्कारमा मिल्यो भने हुन्छ है हजुर, संस्कारमा मिलेन भने हुँदैन ल। अब यहाँ धेरै कुराहरू छन् हजुर। अब यो संस्कारहरूमा कति कुराहरू त्याज्य पनि गरेको छ होइन, अब कतिले त यहाँ लग्नहरू पनि मिलाएर गर्नुपर्छ भनेको छ, त्यो सम्भव हुँदैन, त
तथापि कति मान्छेहरूको संस्कार हीन भए पनि सन्तान रोकिएका हुन्छन्, सन्तान रोकिएका धेरै वर्ष भए पनि यी सबै कुराहरूलाई तपाईँले पालना गरेर आफ्ना ग्रहहरू हेराएर अनि तपाईँ सन्तान पैदा गर्न सक्नुहुन्छ, आचिनु पर्दैन। अबको जमानामा हामी छौं, हामीले पढेको शास्त्रले भनेको कुराहरू मान्नुपर्छ, हामीले भनेको कुराहरू मान्नु भयो भने तपाईँको सन्तान छैनन् भने ग्यारेन्टीको साथमा आउन सक्छ, त्यो दिन भनिदिनेछौ। तपाईँहरू श्रीमान श्रीमती भएर आउने, दुईजनाको चिना हराउने, ग्रहमा दोष भए शान्ति गराउने, अनि ग्रहमा दोष छैन र पनि भएन नि गुरुबा भन्नुभयो भने अनि हामी तपाईँलाई शास्त्र पल्टाएर यो यो दिन तपाईँलाई हुँदैन, यो यो दिन तपाईँलाई हुने भयो भनेर हामी भनिदिनेछौ है। अब गर्भधारण संस्कार पछि अब हाम्रो 16 संस्कार मध्येमा होइन, गर्भधारण संस्कार पछाडि हाम्रो संस्कार मध्येमा के पर्छ, सबैभन्दा पहिलो संस्कार हुन्छ पुंसवन नाम गरेको संस्कार, दोस्रोमा है हजुर। अब यहाँ कति मान्छेलाई थाहा नहुन सक्छ होइन, अब त्यसपछि सीमन्तोन्नयन संस्कार पनि हुन्छ है, सीमन्तोन्नयन संस्कार भन्दा पुंसवन संस्कार नै पहिले गरिन्छ। यो चाहिँ कति महिनामा गरिन्छ त भन्दा यो चाहिँ 3 महिनामा गर्ने संस्कार हो हजुर। किन त भन्दा यो चाहिँ सकभर पुरुष अथवा स्त्री छुट्याउनको लागि, यहाँ शास्त्रले त के भन्छ भने, अब फेरि यसो बोल्दाखेरि अलिकति तपाईँलाई गाह्रो लाग्ला होइन, यहाँ शास्त्रले त के लेखेको छ भने इस्राम स्त्रीणाम विधुर्बल मुसन्ति विवाह गर्भम संस्कार यो ऋतकर्मसु भर्तुरेव पुंसवम कारत विद्वान सहे वैक दिहे थवाह, निसिंह दैवज्ञमा लेखेको छ छोरो पाउनको लागि गर्ने संस्कार हो अरे, किनभने संस्कारद्वारा नै मान्छेको सबै कुरा परिपूर्ति हुन्छ, बुझ्नुभयो, संस्कार गरियो भने हुन्छ। 3 महिनामा पुंसवन नाम गरेको संस्कार गरियो भने के हुन्छ, छोरो हुने संस्कार, छोरो हुने मतलब छोरो हुने चान्सेस बढी हुन्छ भन्न खोजे हो शास्त्रले। 3 किनभने 3 महिनामा छोरा हो कि छोरी हो त्यहाँबाट अङ्गहरू चाहिँ बन्न थाल्छन् क्या हजुर, त्यहाँबाट छुट्टिन्छ, त्यही भएर त्यो कर्म पनि गर्नु अति आवश्यक छ। अब यस पछाडि अर्को छ सीमन्त संस्कार भन्ने गरिन्छ, मैले खता खता सुन्ने गर्छु, सीमन्त संस्कार भनेको सिउँदोमा सिन्दुर हाल्नुपर्छ है गर्भिणीले भन्ने विद्वान गुरुहरूको मुखारविन्दबाट सुनेको थिएँ कता कता, तर यो एकदमै झुटो हो हजुर। सीमन्त नयन संस्कार गर्यो भने के चाहिँ हुन्छ भने गर्भमा रहेको बालकको चाहिँ रौँ उत्पत्ति गर्नमा सहायता दिन्छ भनेर शास्त्रमा लेखाएको छ, बुझ्नुभयो, के लेखाएको छ भने सीमन्त नयन संस्कार गरिसकेपछि बालकको, अब कति मान्छेको के हुन्छ भने बच्चा जन्मियो तर बच्चा जन्मिँदाखेरि कसैको कपाल हुन्छ कसैको चाहिँ कपाल हुँदैन नि बच्चाको होइन, मान्छेले के भन्छ नि यहाँ कपाल धेरै भएको बच्चा जन्मियो भने रोगी हुन्छ, त्यस्तो भन्न हुन्छ हुँदैन, कसैको कपाल एकदमै हुँदै हुन्न नि त, यो चाहिँ निरोगी हुन्छ भन्छन्, त्यो होइन हजुर। कपाल हुने र नहुनेमा गर्भिणी महिलाले बच्चा गर्भमा भएको बेला होइन, यो चाहिँ 3 महिना 4 महिना 5 महिना 6 महिनासम्म गरिने संस्कार, यसलाई विशेष 6 महिनामा गर्नु भन्छन् होइन, यो चाहिँ जति स्त्री मान्छे चाहिँ कपाल कोर्दै आफ्नो सिन्दुरमा सिन्दुर लगाइन् कपाल मिलाइन् भने अनि 6 महिनामा चाहिँ यो सीमन्त नयन संस्कार गर्यो भने बच्चाको चाहिँ रौँ धेरै बढ्छ अरे के हजुर, रौँको परिपक्वता रौँमा विकास बढी हुन्छ अरे। अब यसको लागि अर्थमा भनिदिन्छु के गर्दा हामीले के गर्न सकिन्छ भन्दा गर्भिणी महिलाले कहिल्यै पनि सिन्दुर नलाइकन बस्न हुँदैन एक अर्थ, अर्को कुरा छोरी मान्छेको गहना भनेको श्रृंगार हो,
श्रृंगार बिना श्रृंगार रहित कहिले पनि बस्न हुँदैन। सिउँदोमा सिन्दूर कपाल गुरु चिटिक्क पर बस्यो भने के हुने भो, बच्चालाई पनि त्यसले धेरै कुरामा असर गरिरहेको हुन्छ। त्यसको प्रभाव तपाईँ हाम्रो छोराछोरीमा संस्कार, तपाईँ हाम्रो छोराछोरीमा चाहिँ भोलिको दिनमा विद्या धन सम्पत्ति सबै संस्कारद्वारा प्राप्त हुने त हो नि, होइन र? अब यहाँ के लेखा छ भने यो संस्कार श्रीमन्त संस्कार पनि गर्ने नियमहरू छ, म यो पनि तपाईँलाई जानकारी गराउँछु। जीवा तरी दिने मृग जनी रीति श्रोता दिति ब्रग्न गर्भ रिक्ता मार्क साष्टवर जति थिए भीम सिथाधिपे पौरवे श्रीमन्तष्टमाष्टमासी सुबदै केन्द्र त्रिगुणे खले लभेरी त्रिशुवा ध्रुवान्त देहे लग्ने सपुमाम सके। यहाँ धेरै कुरामा अब नियमहरू बताइरहेको छ। बिहिबार आइतबार अनि मंगलबारमा मृगशिरा पुष्य नक्षत्र भनेको तिष्य नक्षत्र मूलमा, श्रवण नक्षत्रमा, पुनर्वसु नक्षत्रमा, हस्त नक्षत्रमा, अनि चार नौ र चौध तिथिमा, औंसीमा, द्वादशीमा, षष्ठी अष्टमी तिथिमा, यी सबै कुराहरू छोडेर गर्भ मासको एक महिना छोडेर यानि कि छैटौं महिना भइसकेपछि शुभ मुहूर्तमा सबै ग्रहहरू केन्द्रवर्ती भएको बेलामा अथवा त्रिकोण भनेको पाँच नौ घरमा एकदम शुभ ग्रह भएको बेला, पाप ग्रह तीन छ एघारमा भएको बेला होइन श्रीमन्त संस्कार शुभ हुन्छ भनेर लेखा छ यहाँ। अब यो श्रीमन्त संस्कार भनेको चाहिँ भगवान विष्णुको पूजा गर्ने संस्कार हो। भगवान विष्णुको पूजा गरिन्छ श्रीमन्त संस्कारमा। अब मान्छेले बुझ्दैनन्, अब यो अब आजभोलि दही चिउरा खाने चलन छ, भुँडी देखा, अब फेरि अब यो कुरो भनिदिइहाल्छु, फेरि आइहाल्यो कुरो होइन, बोल्न मन लाग्छ फेरि मलाई। गर्भवती महिलाले त्यसरी गर्भिणी महिलाले पेट देखाएर दुनियाँलाई देखाउन हुँदैन, भोलि जे पनि हुन सक्छ, यो चाहिँ पक्का हो फेरि, किनभने हामी त संस्कार गर्दैछौ, हामी त संस्कारलाई संस्कार मान्दैछौ, संस्कारी बन्दैछौ हामी। अब त भएको नभएको चाहिँ फोटो खिचेर जात्रा गर्ने हो, हत्तेरिका कस्तो लाग्नु भएको है, त्यो गर्न हुँदैन, राम्रो होइन। हजुर अब रिसाए पनि तपाईँहरू रिसाउनुहोस्, केही भएर परेन के गर्नु त होइन। अब के छ भने श्रीमन्त संस्कारलाई कति कति विद्वानहरूले के संस्कार पनि भन्ने गरेका छन् अरे। शास्त्रमा के लेखा छ भने कल लगनास बया वास्थित करोत मृति समुद्भव, केश उम्रिने संस्कार भएकाले यसलाई केश संस्कार पनि भनिन्छ, श्रीमन्त संस्कारलाई हजुर है। अनि यहाँ शास्त्रमा के आचार्यले के भन्नुभएको छ भने सबैभन्दा पहिलो मासमा रक्त सञ्चयको वृद्धि हुन्छ अरे, द्वितीयमा पिण्ड स्वरूप हुन्छ अरे बच्चा क्या शिशु, तृतीय महिनामा अङ्गको अलिअलि निर्माण हुन्छ अरे, भनेको अहिले मैले भनेको थिइनँ, तीन महिनामा बल्ल के हुन्छ जातकको चाहिँ छोराहरू कि छोरी तीन महिनापछि थाहा हुन्छ, अनि चारौं महिनामा हड्डीको विकास हुँदै जान्छ हजुर, पाँचौं महिनामा छालाहरू निर्माण हुन्छन् क्या हजुर, अनि बल्ल हाम्रो डाक्टर साहबहरूले भनिदिनुहुन्छ अब पछि हेर्न मिल्छ है भनेर, छालाहरू पनि पुरै बनिसकेपछि। छैटौं महिनामा रोम, रोम भनेको कपाल रौं होइन, रौं उत्पन्न हुन्छ अरे, सातौं महिनामा चेतना शुरू हुन्छ, डर भय चिन्ता भोक प्यास चेतना, आठौं महिनामा के हुन्छ, आठौं र नौ दुईटा महिनामा चाहिँ के हुन्छ शरीरको विकास हुन्छ पुरै, चेतना पनि भयो, छाला पनि भइसक्यो, रौं पनि आइसक्यो, हड्डी पनि बन्यो, सबै अङ्ग भङ्ग पनि पूरा परिपूर्ण भयो। अब आठ र नौ महिनामा चाहिँ शिशुको के हुन्छ, अङ्गहरू एकदम बलिदान हुन थाल्छन्, त्यही भएर सात महिना कटिसकेपछि सातौं महिनादेखि भयो भने अलि सातौं महिना त झनै गाह्रो होइन, आठौं महिनादेखि चाहिँ सबै कुराहरू परिवर्तन भइहाल्छ, बुझ्नुभयो।
अब सबैभन्दा गर्भधान भइसकेर गर्भिणी महिला हुनुहुन्छ भने सबैभन्दा महत्वपूर्ण महिना चाहिँ तीन महिना हुन्छ भनेर शास्त्रमा लेखा छ। के भन्छ, अंग भंगहरू निर्माण हुने महिना हो नि त, होइन? किनभने छोरा हुने कि छोरी हुने भनेको तीन महिनामा थाहा हुन्छ। हजुर हेरिसी है, त्यसो हुँदाखेरि हाम्रो संस्कारद्वारा पनि छोराछोरीको निर्माण हुँदो रहेछ। त्यही भएर चाहिँ तीनौ महिनामा चाहिँ पुंसमन नाम गरेको संस्कार गर्नुपर्छ भनेर शास्त्रहरूमा व्याख्या गरिएको छ। अब कति कति संस्कारहरू आचार्यले के भन्नुहुन्छ भने पुंसमन नाम गरेको संस्कार र सुमन्त नाम गरेको संस्कार कति बेला अब समय सन्दर्भ मिलेन, काम छुट्टीहरू भएन भने एउटै बेला गरे पनि हुन्छ, सायद मिलाएर पनि भन्छन्। तर दुईटा संस्कार फरक फरक तरिकाले गरेको राम्रो हुन्छ शास्त्र अनुसार, है? यो हुन्छ। अब के हुन्छ भने विशेष गरी श्रीमन्त नयन संस्कार अनिखेर चाहिँ पुंसमन नाम गरेको संस्कार गरिसकेपछि अब हामीले के गरिन्छ, यो तीन महिनामा विष्णुको पूजा, छ महिनामा विष्णुको पूजा गरिसकेपछि जात कर्मको संस्कारमा पुग्नुपर्छ हामी एकैचोटि। हामीले जुन तपाईँहरूले चाहिँ अहिले कति आठ नौ महिनामा गर्नुहुन्छ नि, होइन, दही चिउरा खाने हो स्वागत गर्ने, त्यो हाम्रो संस्कारभित्र पर्दैन प्रभु। त्यो अहिले के हो, पश्चिमाहरूको संस्कार हो। हाम्रो संस्कारको नामै छुट्टै छ। हाम्रो संस्कारले के भन्छ भन्यो, भनिनँ मैले, साडी चोलो लगाएर भगवानको पूजा गर्नु बसेर भन्छ, अनेक थरीका त नाटक नगर्नु भन्छ हाम्रो संस्कारले। त्यो नाटक राम्रो होइन, त्यो गरेको भनेको संस्कार नभएका व्यक्तिहरूले गर्ने हो, है हजुर? अब आज मैले पाएको छु भन्ने छ भन्दै हो मैले त, किनभने शास्त्र हातमा छ, शास्त्र मैले पढिएको छु, शास्त्र भन्दा विहित कर्म गर्नेलाई हाम्रो धर्ममा आएर सनातनले त गाली गर्न पाउँछ नि हजुर, कि म सनातन होइन भन्नुहोस्, तपाईँलाई भनेकै होइन, तपाईँ हो, तपाईँ धार्मिक हो, तपाईँ संस्कार मान्नुहुन्छ, गुरुबा भन्नुहुन्छ, भगवानलाई मान्नुहुन्छ भने त भनेको मान्नु पर्यो नि शास्त्र मान्ने मान्छेले त। शास्त्र पनि मान्छु, यस्तो यस्तो पनि गर्छु भनेर कहाँ पाइयो त हजुर, पाइयो नि होइन। अब जात कर्म गर्ने संस्कार के हो त भन्दा

0: दशके विघस्रे मृदु ध्रुव क्षिप्र प्रचुरोडुसु स्यात्। यो साधारण के भन्छ भने जातक कर्म गर्नु भनेको धेरै राम्रो संस्कार हो, जातक कर्ममा सुतक लाग्दैन भन्दै लेखेला। जातक कर्म क्रिया कुर्यात् पुत्रायुः श्रीवृद्धियते ग्रह दोष विनाशाय सुतिका शुभविक्षिदे। यो संस्कार चाहिँ अलिक गर्न पाइँदैन क्या, यो चाहिँ थाहै नहुने भयो। म तपाईँलाई भनिदिन्छु गोप्य कुरा, यो जातक कर्म भनेको के हो भने जब छोरो जन्मियो, छोरी जन्मिन्, एउटा कुनै बच्चा जन्मियो भने नाल काट्नुभन्दा अगाडि ग्रह शान्ति गर्नुपर्छ बच्चाको आयु वृद्धिको लागि। के ल्याएको यहाँ श्री वृद्धि अते श्री आयु आरोग्य ऐश्वर्य धन सम्पत्ति वैभव। हामी कर्म गर्दैनौ भने मेरो छोरो बिरामी हो, मेरो छोरो दुःख पायो भने चाहिँ दौडेर आउँछौ गुरुबार त, होइन हो किन भनिन्छ त हो, त्यही भएर गुरु बिग्रिया हो। हामी के भन्छौ छोरो जन्मिने बित्तिकै पहिले एउटा ग्रह शान्ति गर्नु है, ग्रह पूजा गर्नु भन्छौ। कसले गर्ने त्यहाँ त्यो बेला झन् आजभोलि त अब प्राय हस्पिटल भन्नु थाल्यो, थाहै दिँदैन, अलिकति त्यहाँ कर्म हीन भयो है हजुर। अब अर्को कुरो के छ भने जात कर्म यो गर्नु भनेको के हो भने प्राण नाडेर बदनाथ पुंसो जात कर्म विधि यते है, नाल छेदन भन्दा पहिले यो कर्म गर्नु, किनभने जात कर्म क्रिया कुर्याद पुत्रायुः श्रीवृद्धियते श्री ही वृद्धि ही आयु वृद्धि ही ऐश्वर्य वृद्धि ही हुन्छ त गरे भने। हामीले कहिले कहीँ सुनेको छैछ नि भागवतमा भगवान श्री कृष्ण जन्मिँदाखेरि नन्द बाबाले के गर्नुभयो, कति दान आमा आमा त्यत्रो गाई दान गर्नुभयो अरे है नन्द बाबाले। त्यही भएर भगवान हेर्नु त कति पराक्रमी हुनुहुन्छ भगवान श्री कृष्ण, संसारले पूजित हुनुहुन्छ। ल हेर्नुहोस् संस्कारले गर्दाखेरि हो त, साँच्ची के हो, तपाईँहरू पनि आफ्नो छोराछोरीको संस्कार गर्नु है। तर अर्को कुरा भन्छु, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ जी कुरा पनि अलिकति,
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुनि।
2: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाईँ मात्रै चुरोट स्तुति गाँजा फुकार जाँड दारू खाइरहनु भएको छैन, तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्तुति फुकार सेम्बहार गाँजा चुरोट खाइ दीर्घ रोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
2: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
4: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो,
6: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने, पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ती मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
8: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
8: अङ्कल सेवाहरू
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
10: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
11: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
12: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
10: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
12: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
11: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
10: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
12: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
11: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
13: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
14: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
15: अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699177777। घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया।
16: केपी पोली किन्नी घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
17: यही साउन 8 गते शुक्रबारको दिन
16: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
15: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो, नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीचको खेल अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंल्याण्ड सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि देशका केही ठाउँमा आरी गोप्ते र मुसलधारे वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँ तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै तीनवटा प्रदेश कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। मनसून सक्रिय भएको तथा मनसूनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली छ। अहिले कोशी बागमती गण्डकी लुम्बिनी र कर्णालीका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी पहिरो नदी कटान गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला खोल्सा नदी आसपासका क्षेत्र पहिरोको जोखिम भएका ठाउँका नागरिक नदी किनार बस्तीमा बसोबास गर्नेहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना पालिका र स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर एक्सकाभेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट पटक पटक जारी हुने अध्यावधिक पूर्वानुमान सूचना तथा मौसमी सम्बन्धी चेतावनीका नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ। काठमाडौँ त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर छलफल भइरहेको छ। गणेशको परिवार र आफन्तले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म सब नबुझ्ने अडान दोहोर्याएका छन्। मोटरसाइकलमा काठमाडौँ महानगर प्रहरीले हुइलक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कार्यवाही घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धताको माग गरेको छ। यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजोदेखि वार्ता भइरहेको भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। दुई दिनदेखि लगातार छलफल भए पनि सहमति हुन नसक्दा शवको पोस्टमार्टम प्रक्रिया अघि बढ़न सकेको छैन। वीर अस्पतालबाट शवलाई त्रिवी शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ। घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। मुगुको सोरु गाउँपालिका छका 25 वर्षीय नेपालीले बिहिबार आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको उपचारका क्रममा अस्ति शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नतिले गति लिएको छ। आयोजना अन्तर्गत सप्तरीको माहौली क्षेत्रमा धमाधम कालोपत्री गर्ने काम भइरहेको छ। चिनिया निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो सड़कको अहिलेसम्म कुल भौतिक प्रगति 72-75% पुगेको छ। 2077 साल कार्तिक 13 गतेदेखि निर्माण शुरू गरिएको आयोजनाको काम लक्ष्य अनुसार सम्पन्न हुन नसकेपछि आउँदो डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ। सड़क विभाग आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको हो। कुल 76.73 किलोमिटर लम्बाई रहेको सड़कलाई कञ्चनपुर कमला सड़क योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढ़ाइएको छ। जसमध्ये पूर्वी खण्ड अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुसाहासम्मको 39.42 किलोमिटर सड़क 7.47 अर्ब रूपियाँको लागतमा निर्माण भइरहेको छ। त्यसैगरी सप्तरीको कुसाहादेखि सिराहाको कमला पुलसम्म पर्ने 47.21 किलोमिटर लामो पश्चिमी खण्डको कुल लागत 8.80 अर्ब 70,18,000 रूपियाँ रहेको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा 6 लेन तथा अन्य क्षेत्रमा 4 लेनको हुने गरी निर्माण भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्झेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन वासिङ मसिन कम्प्युटर

0: र तार वाला टेलिफोनको प्रयोग नगरौं।
1: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बझाङमा हिजो भएको जीप दुर्घटनामा घाइते भएका मध्ये 6 जनालाई थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ। केदारचुङ गाउँपालिका साथ सुगुरीमा भएको दुर्घटनाका अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा नै उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेश 01001-2644 नम्बरको जीप दुर्घटना हुँदा 16 जना मध्ये 3 जनाको घटनास्थलमै ज्यान गएको थियो। अरू 12 जना घाइते भएका थिए। तीमध्ये 6 जनालाई आज बिहान थप उपचारका लागि हेलिकप्टरबाट नेपालगंज पठाइएको छ। ज्यान गुमाउनेहरूमा केदार सिंह 7 की विमला धामी, दुर्गाथली 6 की केलादेवी महत र चक्र महत रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पीट एक्सेथले सामाजिक सञ्जाल मार्फत इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कड़ा प्रतिवाद गर्ने र मध्यपूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखडा समेत निशानामा पार्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा इरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएका इरानको दावी छ। त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखडामा मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। मध्यस्थकर्ता मार्फत अमेरिकाले इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुल्ला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरिरहेको छ। यसैबीच इरानका नयाँ सर्वोच्च नेता मुस्तफा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको बदला अवश्य लिइने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरूद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले इरानमाथि पूर्ण रूपमा विनाशकारी जवाब दिने चेतावनी दिनुभएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मध्येको जलमार्ग रहेको छ। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको अन्तिम क्वार्टर फाइनल खेलमा अहिले साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेलिरहेका छन् र यी दुई देश बीचको खेल अतिरिक्त समयमा पुगेको छ र अहिले अतिरिक्त समयको 108 मिनट चलिरहेको छ। अमेरिकाको कान्सान सिटी स्टेडियममा निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको हो र अतिरिक्त समयमा पनि अहिलेसम्म थप गोल हुन सकेको छैन। एलेक्सिस म्याक एलिस्टरले 10 मिनटमा गोल गर्दै साबिक विजेता अर्जेन्टिनालाई अग्र दिलाएका थिए। कप्तान लियोनल मेस्सीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडर मार्फत गोल गरेका हुन्। तर खेलको 67 मिनटमा स्विजरल्याण्डले बराबरी खोल फर्कायो। लगत्तै खेलको 72 मिनटमा स्विजरल्याण्ड 10 खेलाड़ीमा सीमित भयो। उसका फरवार्ड बिरिल एम्बोले दोहोरो पहेँलो कार्ड पाएका कारण बाहिरिए। यो खेलको विजेताले सेमी फाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ। यसअघि आजै बिहान भएको खेलमा नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको हो। अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इंग्ल्याण्डको जितमा दुवै गोल जुड बेलिङहमले गरे। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एड्रियस इलिसअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्याण्डका जुड बेलिङहमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको 93 मिनटमा बेलिङहमले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे अनि टोली सेमी फाइनलमा पुग्न सफल भयो। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिममा आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान। सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र। 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो। मध्य पूर्वमा तनाव चर्कियो। र विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच अतिरिक्त समय को खेल चल्दै नर्वेलाई हराउँदै इंग्ल्याण्ड सेमी फाइनलमा।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ चाहिँ।
5: बुढी ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
6: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा। अब त भनेको मान्नुहोस् न।
5: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
6: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन?
5: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
6: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
7: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
6: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
7: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
8: अब भोकै घर जाने कुरा पनि त भएन।
9: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
8: जहाँ पाए त्यही जाने पनि होइन। भोरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
10: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस् हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 9842-58-59-950 र 9842-89-761।
11: अब सुन्नुहोस् पूरा समाचार।
12: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
13: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
12: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
13: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
12: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ।
13: मध्यपान र धूम्रपान सेवन नगरौं।
12: स्वस्थ रहौं, सुखमय जीवन बिताउँ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एचबी A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन

0: सन्जो कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइपु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ट्ज।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सब, भुरिगाउँ बजार, बर्दिया।
4: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप चाहिँ।

0: जातका तरकारीका व्यञ्जन, कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: आपने सुनती बातें रेडियो टाइगर 99.2 मेगाहर्ट्ज़।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिना पछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्ने।
0: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ्ने।
1: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
2: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्षा सिजनका लागि हजुरहरूको माग तथा रोजेक खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर्स गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
3: सोल्युसन्स

नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको माइती घरमा सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितहरू झरीमा रुझ्दै सर्लाही आइपुगे। शिक्षामा लगाएको 3% क्षमता कर खारेज गर्न 4 निजी शैक्षिक संस्थाको माग। संविधान विपरीत कर लिन खोजेको आरोप।

0: नयाँ सरकार गठन भएपछि निप्सेमा 350 अङ्कको गिरावट, लगानीकर्ताको अन्यल हटाउन आवश्यक रहेको विज्ञको भनाई. आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन. महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरेको श्रेय पनि थानीलाई नै. र भारतलाई पछि पार्दै इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा उक्लियो. नेपाल खबरमा अब पूरा खबर. संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ. उचित व्यवस्थापन बिना सुकुम्बासीहरूको बस्ती भत्काएर उठीवास लगाएको उनीहरूको भनाइ छ. सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो, तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ. चौतर्फी विरोधपछि सरकारले खाना दिन थालेकोमा हिजो बिहान किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेर उठीवास लगाएपछि समस्या फेरि चर्किएको छ. सुकुम्बासीको अवस्था बुझ्न सेन्टरमा पुगेका जेएनजी अभियन्ताहरूलाई प्रहरीले बल प्रयोग समेत गरेर पक्राउ पनि गरेको छ. सुकुम्बासीहरूले आफूहरूको तत्कालै दिगो व्यवस्थापन हुनुपर्ने माग गरेका छन्. पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेसबाट सिंहदरबार हिँडेका मिटर ब्याज पीड़ितहरू सर्लाहीको हरि बनाइपिएका छन्। जनकपुरबाट चार दिन अघि काठमाण्डुसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहँदै हरिवनबाट अघि बढ़ेका हुन्. गएको चुनावमा राष्ट्रपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसुक जलाएर अघि बढ़ेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाडौँ पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि 100 दिनसम्म आफूहरू व्यवस्थामा परेको उनीहरूको गुनासो छ. पैदल मार्चमा 45 जिल्लाका 400 भन्दा धेरै पीड़ितहरू सहभागी छन्। साउन दोस्रो हप्ता काठमाडौँ आइपुग्ने योजनामा रहेका उनीहरूले मिटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन ल्याउनु पर्ने, पीड़ितहरूको सम्पत्ति फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्. निजी विद्यालयका चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, इनप्याप्सन, इशान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्. प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो. एनप्याप्सन अध्यक्ष सुभाष नेपालले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउनु लज्जास्पद भएको आरोप लगाउनुभयो. ईशान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ्न जाने र स्वदेशमै पढ्ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो. संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना रितो शैक्षिक ऋण, पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। यसैबीच शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। मन्त्री परिषदबाट स्वीकृत नियमावलीमा अव्यवहारिक धरौटी व्यवस्था, अत्यधिक प्रशासनिक नियन्त्रण, जटिल प्रक्रिया र अस्पष्ट कानूनी व्यवस्थाका कारण स्वेच्छाचारी व्याख्याको जोखिम रहेको संस्थाहरूको विज्ञप्तिमा उल्लेख छ. उनीहरूले धरौटी व्यवस्था पूर्ण रूपमा हटाई विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षणका लागि बीमा तथा क्षतिपूर्ति प्रणाली लागू गर्न माग गरेका छन्. नेपालको शेयर बजार पछिल्लो 6 महिना यताकै न्यून बिन्दुमा झरेको छ. अस्ति शुक्रबार नेप्सी परिसूचक 2600 बन्द भएको हो. नयाँ सरकार गठन भए यता मात्र परिसूचक 350 अङ्कले घटिसकेको छ. बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ़ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ. सरकार गठन हुनु अघि चैत 12 गते नेप्सी परिसूचक झण्डै 2950 बिन्दुमा थियो. आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पूँजीगत लाभ कर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन. नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार व्यवसायीहरूमाथिको धरपकड़ले लगानीकर्तामा अन्यल सृजना भएको छ. त्यसै गरी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन. मौद्रिक नीति सार्वजनिक भएता 3 दिनको कारोबारमा नेप्सीले थप 51 अङ्कले घटेको छ. पूर्व गवर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कड़ाईको प्रभाव बजारमा परेको हो. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्. सुन्दै गर्नुहोला.
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अहिले कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र मध्य प्रदेशका एक दुई ठाउँमा मध्यम स्तरको वर्षा भइरहेको छ। कास्की, पर्सा, इलाम लगायत जिल्लाका केही ठाउँमा मुसलधारे वर्षा समेत भइरहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरीघुप्टे वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। मनसुन निम्न चापीय रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा वर्षा बढ़ने विभागको भनाई छ। विभागले कोशी, बागमतीको पहाड़ी र हिमाली भूभाग, मधेश र गण्डकीको पहाड़ी क्षेत्रमा सतर्कता संकेत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा मौसम जानकारी अध्यावधिक राख्न आग्रह गरेको छ। भोलि पनि वर्षा केही बढ़ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ। अब विदेशको खबर। कतारका पूर्व अमीर शेख अहमद बिन खलीफा अल थानीको निधन भएको उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख अहमद बिन खलीफाले सन् 1995 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मान्ने शेख अहमद बिन खलीफाले राजनीतिक, आर्थिक र सामाजिक सुधारको महत्वाकांक्षी एजेण्डालाई अघि बढ़ाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अघि बढ़ाउनु भएको समाचार संस्था अल जजिराले लेखेको छ। सन् 2013 उहाँले आफ्ना छोरा शेख तमीम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। खाड़ी क्षेत्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरण विरलै हुने गर्दछ। पूर्व अमीर शेख हमाद बिन खलीफा अल थानीको कार्यकालमा कतारको कुल गृहस्थ उत्पादन जीडीपी 24 गुणाभन्दा धेरैले बढ़ेको थियो। यस्तै उहाँको कार्यकालमा कतार फाउण्डेशनको स्थापना, सन् 1996 अल जजिरा समाचार च्यानलको शुरूआत, सन् 2004 कतारको पहिलो स्थायी संविधानको घोषणा तथा स्थानीय चुनाव मार्फत महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरिएको थियो। अब खेल खबर। भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको 5 खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपलब्धि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1601 दिनपछि शीर्षबाट दोस्रो स्थानमा झरेको हो। इंग्ल्याण्डसँगको श्रृंखलामा भारतीय टोलीका धेरै युवा खेलाड़ीले अवसर पाए। कप्तान श्रेयस अय्यरको नेतृत्वमा रहेको टोलीले अपेक्षा अनुसार प्रदर्शन गर्न भने सकेनन्। अब भारत र इंग्ल्याण्ड बीच पर्सि मंगलबारदेखि 3 खेलको एक दिवसीय श्रृंखला शुरू हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाडौँको माइती घरमा सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितहरू झरीमा भिज्दै सर्लाहीमा आइपुगे। शिक्षामा लागेको 3% समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग, संविधान विपरीत तडेन खोजेको आरोप। नयाँ सरकार गठन भएपछि नेप्सीमा 350 अङ्कको गिरावट, लगानीकर्ताको अन्यल हटाउन आवश्यक रहेको विज्ञको भनाई। आधुनिक कतारका निर्माता शेख हम्माद बिन खलिफा अल थानीको निधन। महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरेको श्रेय पनि थानीलाई नै। र भारतलाई पछि पार्दै इङ्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा उक्लियो।
3: बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन सँगै बाजे।
5: ए रामलौटन भाइ, के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
7: हजुर,
6: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
7: हस् दादा।
8: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
6: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
8: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
6: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
8: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
6: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
8: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
6: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
9: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
10: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
12: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
11: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
12: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
11: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
12: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
11: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
12: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-51-84-78।
11: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
13: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही साउन 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: उसेर अघि त बुझ्नु खुब नाच्छु भन्दै थियो, जाउन त नाच्छ।
1: अब नाच्छु त भने अनि आफूलाई भजन कीर्तन गर्न आउँदैन, यो यहाँ मोडर्न नाच पनि गर्न पाउँदैन, यो खुट्टो चिलाएर है सक सक सक सक भइरहेछ, यसो देखाइदिन्छु क्या हो,
0: जाउन त।
1: यो भजन कीर्तन चाहिँ एकैछिन है, अब हाम्रो पालो हाम्रो पालो ल केटी हो, अब थर्ड जेनेरेसनको भजनको पालो।

0: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर रेडियो टाइगर स्टूडियो टाइम यति बेला अपराह्नको 4 बज्यो।
1: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
3: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक रिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर हिम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482।

0: 9907 र 98489761।
1: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
1: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
3: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त, कताको तयारी हो?
4: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
3: अनि टिभीएस कम्पनीको किन नि?
4: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
3: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
4: अब कता हुनु नि, हाम्रै भुरिगा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा, नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मरमत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
3: ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98154681 र 98164650।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: झोरीको बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
0: जहाँ पाए त्यही जाने पनि होइन। भोरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षीय प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षीय डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-42-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाईँ मात्रै चुरोट, श्रुति, गाजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यही साउन 8 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच, पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ, बर्दिया।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: नजाने के
1: भनौँ खै

0: केटाले फकाउनु नसकेको छ है
1: गाउँदिनु म।

0: पिङ्क्या मेरो छोरालाई जिता हात्नु पाइन्छ हुन्छ नि बारिस
1: राम्रो मान्छे।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सफल।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्ने।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि तीनवटा प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना। मनसून जन्य विपदको जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई।
0: सुकुम्बासीलाई आश्वासन दिन गृहमन्त्री सहित छजना मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा। प्रश्न नउठ्ने गरी लालपूर्जा दिन केही समय लागेको भूमि मन्त्री रावलको दावी।
1: शिक्षामा लगाएको 3% समता कर खारेजी गर्न 4 निजी शैक्षिक संस्थाको माग। आफूहरू केन्द्रित नियमावलीका व्यवस्थाप्रति शैक्षिक परामर्श संस्थाहरूको आपत्ति।
0: इरान अमेरिका तनाव बीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार, 1 अझै बेपत्ता।
1: र फिफा वरियताका शीर्ष 4 टोली नै विश्वकप फुटबलको सेमी फाइनलमा। विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्यो।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493333, 4935555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सबै प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। गण्डकी प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रका अलि धेरै ठाउँमा पानी परिरहेको र बाँकी प्रदेशको 1-2 ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन्। मनसूनी न्यूनचापी रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा पानी धेरै पर्ने महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, बागमतीको पहाड़ी र हिमाली भूभाग, मधेश र गण्डकीको पहाड़ी क्षेत्रमा सतर्कता संकेत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा मौसम जानकारी अध्यावधि राख्न आग्रह गरिएको छ। भोलि पनि वर्षा केही बढ़ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको जोखिम कम गर्न सरोकारवाला निकायहरूसँगको समन्वय थप बढ़ाएको बताएको छ। आज बसेको प्राधिकरणको बैठकमा मनसूनको तयारी र विभिन्न निकायले गरेका कामको प्रगति समीक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार गृहमन्त्री सुधन गुरूङको संयोजकत्वमा असार 4 बसेको बैठकमा दिइएका निर्देशनहरू कार्यान्वयन भए नभएको बुझ्न यो बैठक बोलाइएको हो। सबै क्लस्टर संयोजक, सहसंयोजक तथा सड़क र सिंचाई लगायतका विभागीय प्रमुखहरूसँग प्रगति विवरण संकलन गरी गृहमन्त्रीलाई बुझाइने उहाँले जानकारी दिनुभयो। प्राधिकरणले अहिले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा नियमित एडभाइजरी जारी गर्दै आएको छ। आज राति र भोलि पूर्वी क्षेत्र तथा मधेसका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। प्रमुख कोइरालाले नागरिकहरूलाई मौसम विभागको बुलेटिन र प्राधिकरणको एडभाइजरी नियमित पालना गर्न आग्रह गर्दै समयमै सूचना पालना गरे जनधनको क्षति कम गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो।
0: यसैबीच सरकारले मनसूनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसूनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टसनले डेंगी, औलो, हैजा, झाडा पखला, जापानिज इन्सेफ्लाइटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसूनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको बताउनुभयो। उहाँका अनुसार संघ प्रदेश र पालिकासँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न, जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहबाट प्रतिकारी गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताउनुभयो। उहाँले डेंगी, हैजा, झाडा पखला जस्ता रोग मनसूनमा बढ़ी देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो।
1: सुकुम्बासीको समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सरकारका छजना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। गृहमन्त्री सुधन गुरूङ, भूमि मन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीतावादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामजी यादवले खरीपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो। हिजो बिहान किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई पनि खरीपाटीको होल्डिङ सेन्टरमा राखिएको छ। केही समयदेखि सुकुम्बासीलाई खाना समेत नदिएको भन्दै विरोध भइरहेकोमा हिजो बिहान किर्तिपुरको सेन्टर डुबानमा परेपछि सुकुम्बासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि छनै बढ़ेको हो। सीहरूसँगको भेटमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने बताउनु भएको छ। लाल पूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिने तयारी गरेको र यही कारण समय लागेको उहाँको भनाइ छ। यो मितिमा दिन्छु नभन्ने तर सुकुम्बासीले सक्दो चाँडो लाल पूर्जा पाउने उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाण्डुको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासीहरूको बस्ती भत्काएर उठीवास लगाएको उनीहरूको आरोप छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ। सुकुम्बासीले आफूहरूको तत्कालै दिगो व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
0: यस्तै विभिन्न राजनीतिक दलमा आबद्ध सुकुम्बासीसँग सम्बन्धित संघ संगठनहरूले सुकुम्बासीलाई तत्काल लाल पूर्जाको व्यवस्था नगरी सरकार विरूद्ध कड़ा आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुम्बासी संघ लगायत संघ संगठनहरूले सरकारलाई चेतावनी दिएका हुन्। सरकारले सुकुम्बासीले व्यवस्थापन गरेर ढाँट्ने छल्ने काम गरिरहेको जिकिर गर्दै अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले त्यसका विरूद्ध आफूहरूले सशक्त आन्दोलन गर्ने बताउनुभयो। उहाँले सुकुम्बासीका लागि तत्काल लाल पूजा दिने काम नगरे सरकार विरूद्ध संघर्षमा जाने बताउनुभयो। पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरीब सुकुम्बासी नागरिकलाई पीड़ा दिने सीमा समेत नआएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले नागरिकलाई ढाँटेर शासन सञ्चालन गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो।
1: पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेसबाट सिंहदरबार हिँडेका मिटर ब्यारेजी पीड़ितहरू सर्लाहीको हरिवन आइपुगेका छन्। जनकपुरबाट चार दिन अघि काठमाण्डुसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहदै हरिवनबाट अघि बढ़ेका हुन्। गएको चुनावमा राष्ट्रपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसोको जलाएर अघि बढ़ेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाण्डु पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि सय दिनसम्म आफूहरू व्यवस्थामा परेको उनीहरूको गुनासो छ। पैदल मार्चमा 45 जिल्लाहरू मा 400 भन्दा धेरै पीड़ितहरू सहभागी रहेका छन्। साउन दोस्रो हप्ता काठमाडौँ आइपुग्ने योजनामा रहेका उनीहरूले मिटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन ल्याउनु पर्ने, पीड़ितहरूको सम्पत्ति फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि तीनवटा प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना, मनसुनजन्य विपदको जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई, सुकुम्बासीलाई आश्वासन दिने गृहमन्त्री सहित 6 मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा प्रश्न नउठ्ने गरी लाल पूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको भनाई, काठमाडौँमा सुकुम्बासीहरूको व्यवस्थापनको माग सहित प्रदर्शन लगाएको खबर प्रस्तुत गरे।
1: चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, एनप्याप्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनु भएको छ। एनप्याप्सनका अध्यक्ष सुभाष नेउपानेले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि ल्याउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। हिसानका अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउनुभयो। विदेश पढ्न जाने र स्वदेशमै पढ्ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना छिटो शैक्षिक ऋण, पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।
0: यसैबीच शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील राष्ट्रिय संघ संस्था तथा समूहहरूको संयुक्त बैठकपछि जारी विज्ञप्तीमा शिक्षा तथा खेलकुद मन्त्रालयले कार्यान्वयनमा ल्याएको नियमावली विद्यार्थीको सुरक्षा, निजी स्तरको संरक्षण र अन्तर्राष्ट्रिय शिक्षा मार्फत ज्ञान सिप तथा अवसर हासिल गर्ने उद्देश्यसँग मेल नखाएको दावी छ। नियमावलीका केही व्यवस्थाले विद्यार्थीको अवसर, अभिभावकको विश्वास, वैधानिक व्यवसाय, निजी लगानी, रोजगारी र नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको विश्वसनीयतामा गम्भीर नकारात्मक प्रभाव पार्न सक्ने संस्थाहरूको ठहर छ। विज्ञप्तीमा दशकौंदेखि लाखौं नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षासँग जोड्दै आएको यस क्षेत्रले हजारौं रोजगारी सृजना गरेको, राज्यलाई राजस्व योगदान गरेको र नेपाली मानव पूँजी विकासमा महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै नियमावली निर्माणमा प्रत्यक्ष सरकारवालासँग पर्याप्त परामर्श नगरिनु गम्भीर नीतिगत कमजोरी भएको बताएको छ।
1: मध्य प्रदेश सभामा आर्थिक वर्ष 2083-84 बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न 7 विशेष संसदीय कार्यदल गठन भएको छ। सभामुख राम आशिष यादवले आज बसेको प्रदेशसभा बैठकमा कार्यदल गठनको घोषणा गर्नुभएको हो। सभामुख यादवका अनुसार बजेट कार्यान्वयनका क्रममा देखिएका कानूनी, नीतिगत तथा व्यावहारिक जटिलताहरूको सूक्ष्म अध्ययन गरी समाधानका लागि आवश्यक सुझाव प्रस्तुत गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ। कार्यदलले तत्कालै आफ्नो कार्य शुरू गर्ने र आवश्यकता अनुसार आफ्नै कार्यविधि तयार गरी स्वतन्त्र रूपमा काम गर्न सक्ने अधिकार प्रत्यायोजन गरिएको छ। कार्यदलमा मध्य प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांसदहरू रहेका छन्। प्रदेश सभामा बजेट सम्बन्धी विषयमा राजनैतिक दलहरूबीच कुरा नमिल्दा पछिल्ला केही दिनदेखि सदनको बैठक प्रभावित हुँदै आएको थियो। कार्यदलले राजनैतिक दल तथा सरकारवाला पक्षसँग छलफल गरी सहमतिका आधारमा सुझाव पेश गर्नेछ। प्रतिवेदनका आधारमा बजेट कार्यान्वयनको मार्ग प्रशस्त गर्ने र प्रदेश सभाको गतिरोध पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
0: नेपालको शेयर बजार पछिल्लो छ महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्सी परिसूचक शुक्र 2600 बिन्दुमा बन्द भएको थियो। नयाँ सरकार गठन भएता मात्र परिसूचक 350 अंकले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ़ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अघि चैत 12 गते नेप्से परिसूचक झण्डै 2950 बिन्दुमा थियो। आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पूँजीगत लाभ कर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे अनुसार व्यवसायीहरूको धरपकड़ले लगानीकर्तामा अन्यल सृजना भएको छ। त्यसै गरी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन। मौद्रिक नीति सार्वजनिक भएता 3 दिनको कारोबारमा नेप्से थप 51 अंकले घटेको छ। पूर्व गवर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कड़ाईको प्रभाव बजारमा परेको हो। विज्ञहरूको अनुसार असार मसान्तको लेखाबन्दी र ब्रोकरहरूले लिमिट नदिएको कारण पनि बजारमा थप दबाव परेको छ। समग्रमा अहिले लगानीकर्ताहरू धितोपत्र बोर्डको प्रयास पर्खिरहेको
1: पोखरामा अवैध अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहका 8 सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकामा घर भाडामा लिई सफ्टवेयर कम्पनीको बहानामा सञ्चालित यो गिरोहलाई गण्डकी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापामारी पक्राउ गरेको हो। बरामद कम्प्युटरहरूको प्रारम्भिक जाँचमा झण्डै 20 करोड़ 70 लाख रूपियाँ बराबरको कारोबार भेटिएको छ। गिरोहले भारतीय बैंक तथा डिजिटल वालेटहरू प्रयोग गर्दै टेलिग्राम र व्हाट्सएप मार्फत प्रयोगकर्ता जोड्ने र क्रिकेट, फुटबल, क्यासिनोमा सट्टा लगाउने गर्दथ्यो। पक्राउ परेका मध्ये 7 जना भारतीय नागरिक र 1 जना नेपाली नागरिक रहेका छन्। घटनास्थलबाट ल्यापटप, मोबाइल, भारतीय सिम कार्ड लगायत ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद भएको छ। प्रहरीका अनुसार यो गिरोहको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरा एकाई यसको 2700 शाखा रहेको पाइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यस्तै पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढ़ाएको छ। साहसिक खेलका रूपमा चिनिने यो क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटको जाँड रक्सी तथा लागू पदार्थ प्रयोगबारे विशेष जाँच शुरू गरेको हो। सड़कमा हुने चालकको नियमित जाँच जस्तै पोखरा 18 सराङकोट तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटको आकस्मिक परीक्षण गरेको थियो। भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेको समयमा पाइलटले नशालु पदार्थ खाएर उडान भर्ने गरेको भन्ने सूचनाका आधारमा यो अनुगमन गरिएको हो। उडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायक उपरीक्षक डीएसपी नमराज भट्टराईका अनुसार उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यस्तो प्रयास गरिएको हो। प्याराग्लाइडिङ पाइलट रंजित गौतमले प्याराग्लाइडिङ गर्न दिनमा 500 जना धेरै पर्यटक आउने गरेको बताउनुभयो। यसपटक भारतीय र बंगलादेशी पर्यटकहरू पोखरामा बढ़ेका छन्।
1: बौद्धिक सम्पत्ति संरक्षणका लागि उद्योग विभागमा पुग्ने उजुरीको संख्या वर्षेनी बढ़दछ। आफ्नो सृजना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि व्यक्ति र कम्पनीहरू अदालतसँगै विभागमा उजुरी दिन पुगेका हुन्। उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालू आर्थिक वर्षको असार 26 गतेसम्म विभागमा 571 उजुरी दर्ता भइसकेका छन्। जसमध्ये विगतका बाँकी समेत गरी 734 वटामा निर्णय भएको छ। काठमाण्डुमा आयोजित एक अन्तर्क्रियामा बितेका 5 वर्षको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले आर्थिक वर्ष 2077-78 334 वटा, 2079-80 300 र 2080-81 524 वटासम्म उजुरी दर्ता भएको जानकारी दिनुभयो। उपसचिव पौडेलले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले उजुरी टुंग्याउन ढिलाइ हुने गरेको बताउनुभयो।
0: अर्घाखाँचीको डिभिजन वन कार्यालयले पानिनी गाउँपालिका वडा नम्बर चारको गाउँखर्क वन क्षेत्रमा जलस्रोत संरक्षणका लागि नमूना पुनर्भरण पोखरी निर्माण गरेको छ। बर्खायाममा खेर जाने पानी संकलन गरी भूमिगत रूपमा पुनर्भरण गर्ने उद्देश्यले पोखरी बनाएको कार्यालयले जनाएको छ। पोखरीभन्दा झण्डै 500 मिटर तल रहेका सातवटा प्राकृतिक मुहानमा विगत केही वर्ष यता पानीको मात्रा घट्दै गएपछि स्थानीयको गुनासोका कारण यो संरचना निर्माण गरेको कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो। यसले मुहानको दीर्घकालीन संरक्षणसँगै सुक्खा मौसममा वन्यजन्तुलाई समेत पानी उपलब्ध गराउने अपेक्षा छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: мной на самом пуле тянут, так и с бонус пал. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। इरान अमेरिका तनाव बीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका 11 भारतीय मध्ये 10 जनाको उद्धार भएको छ। आक्रमणमा परेका 1 जना अझै बेपत्ता रहेका भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमाथि बिहान ओमानको तट नजिक आक्रमण भएको थियो। घटनापछि खोज तथा उद्धार अभियान चलिरहेको मन्त्रालयले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। यो घटना अमेरिकाको पछिल्लो सैन्य कार्यवाहीको प्रत्युत्तर स्वरूप इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको तथा विभिन्न ठाउँतर्फ क्षेपास्त्र र ड्रोन आक्रमण गरिरहेका बेला भएको हो। भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज आधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। इरान र अमेरिका बीचको पछिल्लो तनावले मध्य पूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको आन्तरिक समझदारीलाई थप संकटमा पारेको छ।
1: चीनमा एक हप्ताभित्रै आएको दोस्रो शक्तिशाली आँधीका कारण झण्डै 20 लाखजना मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। टाइफुन बाभी आँधी पहिलो पटक हिजो बेलुकी तटीय शहर ताइझोमा बज्रिएको र त्यसपछि दोस्रो पटक मध्य रातमा बेनझोउमा बज्रिएको बीबीसीले जनाएको छ। यसअघि यो आँधीका कारण फिलिपिन्समा गएको पहिरोमा कम्तीमा 17 जनाको ज्यान गएको थियो। आँधी कमजोर हुँदै गए पनि यसले बोकेको भारी आर्द्रताले अझै पनि ठूलो वर्षा र बाढ़ीको जोखिम निम्त्याउने अधिकारीहरूले बताएका छन्। चीनको मौसम विभागले आँधी उत्तर पश्चिम सर्दै जाँदा विस्तारै कमजोर हुन सक्ने अनुमान गरेको छ। यसअघि यही हप्ताको शुरूमा आएको मेसाक आँधीका कारण कम्तीमा 39 जनाको ज्यान गयो।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तिम चरणमा पुग्दै गर्दा अबको चासो उपाधिका लागि हुने प्रतिस्पर्धामा छ। फिफा वरियताका शीर्ष 4 टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमी फाइनलमा पुगेका छन्। यीमध्ये 2 टोलीले फाइनल खेल्नेछन्। आज बिहान क्वार्टर फाइनलका 2 खेल सम्पन्न भएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अहिलेसम्मको समग्र खेलको चर्चा सहित साथी हृदय रिमाल।
3: एक महिनादेखि विश्वभरका करोड़ौं फुटबल समर्थकहरूले उत्सवका रूपमा लिइरहेको विश्वकप फुटबल अब अन्तिम चरणमा पुगेको छ। सेमी फाइनलका लागि 4 महाशक्ति छनौट भएका छन्। अर्जेन्टिनाले 3 पटक, फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1 पटक यसअघि उपाधि जितेका छन्। साबेक विश्व विजेता अर्जेन्टिनाले स्विजरल्याण्डलाई अतिरिक्त समयमा 3-1 हराउँदै अन्तिम 4मा स्थान बनाएपछि अब उपाधिको होड 4 टोली अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्डमा सीमित भएको छ। यी टोली पूर्व विजेता एवं अहिले फिफा वरियतामा शीर्ष भएकाले समेत यसपटकको सेमी फाइनललाई पछिल्ला धेरै वर्ष यताकै प्रतिस्पर्धात्मक मानिएको छ। साथै अब सेमी फाइनलमा पूर्व विजेता टोलीहरू बीच कड़ा प्रतिस्पर्धा हुने धेरैको अनुमान छ। पश्चिम मंगलबार राति 1:15 पहिलो सेमी फाइनलमा सन् 2010 विजेता स्पेन र साबेक उपविजेता फ्रान्स बीच प्रतिस्पर्धा हुँदैछ। फ्रान्स सन् 2018 र 1998 विजेता टोली पनि हो। यस्तै बुधबार राति 1:15 1966 विजेता इंग्ल्याण्ड र यसअघि 3 पटकको विजेता अर्जेन्टिना खेल्दैछन्। अर्जेन्टिनाका लियोनल मेसीको यो सम्भावित अन्तिम विश्वकप पनि हो। उसले लगातार उपाधि जित्ने प्रयास गर्दा इंग्ल्याण्डको सपना पनि दोस्रो पटक उपाधि उचाल्नेछ। यस विश्वकपमा धेरै चर्चित खेलाड़ीहरूले उपाधिको सपना पूरा गर्न सकेनन्। यसपटकको विश्वकपबाट विश्व चर्चित अनुहारहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेइमार, बेल्जियमका केभिन डी ब्रुइन र रुमेलु लुकाकु, क्रोएसियाका लुका मोड्रिज, मेक्सिकोका गिलेर्मो ओचोआ, जर्मनीका म्यानुअल नोयर जस्ता खेलाड़ीहरू बाहिरिसकेका छन्। यसले विश्व फुटबलमा पुस्तान्तरणको संकेत पनि दिएको छ। नयाँ पुस्ताका खेलाड़ीहरूले निर्णायक क्षणमा जिम्मेवारी उठाइरहेका छन् भने अनुभवी खेलाड़ीहरू आफ्नो अन्तिम विश्वकप यात्रामा भावुक विदाई लिइरहेका छन्। यसपटकको विश्वकप व्यक्तिगत प्रदर्शनतर्फ पनि निकै प्रतिस्पर्धात्मक छ। फ्रान्सका केलियन एम्बापे सर्वाधिक गोलकर्ताको दौड़मा अग्रस्थानमा छन्। गोल संख्याका आधारमा अर्जेन्टिनाका मेसीसँग बराबरी भए पनि असिस्ट गोल संख्याका आधारमा एम्बापे अगाडि छन्। स्पेनका खेलाड़ीहरू तथा इंग्ल्याण्डका फरवार्डहरू पनि गोल्डेन बुट जित्ने सम्भावना बोकेर मैदानमा उत्रिनेछन्। अर्जेन्टिनासँग यस अघिको विश्वकप उपाधि जितेको अनुभव, मेसीको नेतृत्व र कठिन अवस्थामा खेल उल्टाउने क्षमता छ। फ्रान्ससँग गति, शक्ति र विश्वकै सबैभन्दा प्रभावकारी फरवार्ड आक्रमण गर्ने पंक्ति छ। स्पेनले प्रतियोगिताभर सन्तुलित, अनुशासित र प्रभावशाली फुटबल खेलेको छ। इंग्ल्याण्डले युवा प्रतिभा र अनुभवी खेलाड़ीको उत्कृष्ट संयोजन मार्फत दशकौंदेखिको उपाधि प्रतीक्षालाई अन्त्य गर्ने संकेत दिएको छ। अब विश्व फुटबलको सम्पूर्ण ध्यान सेमी फाइनलतर्फ केन्द्रित भएको छ। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ।
2: यसैबीच फिफा विश्वकप फुटबलमा अन्तिम 32 चरणबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षक पापे थियावलाई बर्खास्त गरेको छ। सन् 2024 थियावको प्रशिक्षणमा रहेको सेनेगल समूह चरणमा फ्रान्ससँग 3-1 र नर्वेसँग 3-2 पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा इरानलाई 5-0 हराउँदै सेनेगल समूहमा तेस्रो स्थानमा उत्कृष्ट टोली बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। तर नकआउटमा बेल्जियमसँग 3-2 पराजित हुँदै सेनेगल प्रतियोगिताबाट बाहिरिएको थियो। सेनेगलले 2 गोलको अग्रता लिए पनि खेलको अन्त्यतिर 2 गोल र थपिएको समयमा पेनाल्टीमा अर्को 1 गोल खाँदै नाटकीय रूपमा 3-2 पराजित हुनु पुग्यो। विश्वकपबाट बाहिरिएपछि मिडफिल्डर पापे गुएले वर्तमान व्यवस्थापनको नेतृत्व कायमै रहेसम्म सेनेगलका लागि खेल्नबाट विश्राम लिने बताएका थिए। यसैबीच सेनेगल फुटबल संघले राष्ट्रिय टोलीको खेल नतिजा र सम्भावनाको विस्तृत मूल्याङ्कनपछि सेनेगली फुटबलको हितलाई ध्यानमा राख्दै थियावलाई बर्खास्त गरेको जनाएको छ।
1: र अन्तिममा हामीलाई भर्खरै प्राप्त एउटा खबर, आत्मदाहको कारण ज्यान गुमाएका मूलका गणेश नेपालीको परिवारसँग सरकारले 9 बजे सहमति गरेको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहत प्राणी विभाग अगाडि नेपालले आत्महत्याको प्रयास गरेका थिए। आत्महत्याको प्रयास गरेको भोलिपल्ट उपचारको क्रममा उहाँको निधन भएको थियो। निधनपछि सरकारसँग सहमति नजुट्दा पीड़ित परिवारले सब बुझेका थिएनन्। केही बेर अघि मात्र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीड़ित परिवारबीच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, उहाँकी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने लगायतका सहमति जुटेको हो। नेपाल दर्पणको अन्त्यमा आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
2: अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि 3 प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना, मनसून जन्य विपदको जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई।
1: सुकुमवासीलाई आश्वासन दिन गृहमन्त्री सहित 6 मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा, प्रश्न नउठ्ने गरी लाल पूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको भनाई।
2: शिक्षामा लगाएको 3% समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग, आफूहरू केन्द्रित नियमावलीका व्यवस्थाप्रति शैक्षिक परामर्श संस्थाको आपत्ति।
1: इरान अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार, 1 अझै बेपत्ता।
2: र फिफा वरियताका शीर्ष 4 टोली नै विश्वकप फुटबलको सेमी फाइनलमा, विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्यो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भजेन्द्र पश्चिम पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने सरोकारवालाहरूको जोड, तीनजना कृषक मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित।
1: सल्यानको कालीमाटी गाउँपालिकामा बाढ़ी पहिरो तथा नदी कटानको जोखिम बढ़दो, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह।
0: भाकेको राप्ती नदीमा पौड़ी खेल्ने क्रममा बेपत्ता भएका दुई बाल बालिका मध्य एकजनाको शव भेटियो, एकजनाको खोजी जारी।
1: र साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड विश्वकपको सेमी फाइनल समीकरण पूरा।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने सरोकारवालाहरूले उम्ल्याएका छन्। वीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागीले युवाहरूलाई कृषि व्यवसायमा आकर्षित गर्न सके गाउँघरमै रोजगारीको अवसर हुने र कृषि उत्पादन पनि बढ़ने बताएका छन्। उनीहरूले कार्यक्रमले विदेशी नै सोचमा रहेका युवाहरूलाई स्वदेशी कृषि व्यवसाय मार्फत भविष्य निर्माण गर्न प्रेरणा मिल्ने पनि विश्वास लिएका छन्। यसैबीच प्रदेशमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै तीनजना कृषक मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास र निर्देशनालयले गरेको कार्यक्रममा उत्कृष्ट कृषक उद्यमीहरूलाई नगद सहित सम्मान गरिएको छ। पुरस्कार प्राप्त गर्ने कृषकहरूमा बायो ग्रीन एग्रोपालिका समीर प्रालिका समीर खत्री चलाउने कृषि तथा पशुपक्षी फर्मका अमित चलाउने तथा कर्णाली ड्रागन फूड कृषि तथा पशुपक्षी फर्मका सुमन सुवेदी रहनु भएको छ। उहाँहरूलाई क्रमशः 30,000, 25,000 र 20,000 रूपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। पुरस्कार ग्रहण गर्दै सम्मानित कृषकहरूले राज्यबाट गरेको सम्मानले आफूहरूलाई थप उत्साहित बनाएको बताएका छन्। कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकाईले सुर्खेत जिल्ला पछिल्लो समय कृषि उत्पादनमा आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको बताउँदै कृषि क्षेत्रमा युवाहरूको आकर्षण समेत बढ़ेको उल्लेख गर्नुभएको छ। उहाँले आधुनिक तथा व्यावसायिक कृषि अभ्यासको विस्तारसँगै कृषिमा नयाँ सम्भावना सिर्जना भइरहेको बताउनुभयो। कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमलाई आगामी दिनमा कर्णालीका सबै जिल्लामा कृषकसँग पुग्ने गरी विस्तार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले कृषि क्षेत्रलाई अझ व्यावसायिक आधुनिक र प्रांगारिक बनाउँदै प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड़ दिनुभयो।
2: हामी यसमा आत्मनिर्भर हुन सक्दैनौ र हाम्रो जीविका पनि चल्न सक्दैन। त्यसकारण अबको कृषि भनेको व्यवसायिक कृषि हो। अहिलेसम्म हामीले के बुझाइरहेछौ के बुझिरहेछौ भन्दाखेरि हामीले प्रयोग गर्ने मल, हामीले प्रयोग गर्ने विषादी, हामीले चलाउने अथवा जसमा हामी निर्भर छौँ माटो, यसको कुरो यो कुरोलाई हामीले ध्यान दिएको अवस्था छ। यो यसको अवस्था जस्तो होस् तर मैले उत्पादन गर्नुपर्छ। उत्पादन गरेपछि बढी भन्दा बढी फलाएर नाफा लिनुपर्छ भन्ने भावनाबाट हामी ग्रसित छौं।
1: मन्त्री शाहले कृषि नै आम नागरिकको आधारभूत आवश्यकता परिपूर्ति गर्ने प्रमुख माध्यम भएको उल्लेख गर्दै कृषक कृषि प्राविधिक विज्ञ अनुसन्धानकर्ता तथा सम्बन्धित निकायहरूबीचको सहकारीलाई थप प्रभावकारी बनाउन आवश्यक

0: रहेको बताउनुभयो। जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम चुनारले सम्मानित तीनैजना कृषकलाई बधाई दिँदै कृषि क्षेत्रले रोजगारी सृजना र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर किसानलाई स्वरोजगार र आत्मनिर्भर बनाउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।
1: मनसून सक्रिय भएसँगै बाढ़ी पहिरो तथा नदी कटानको जोखिम बढ़ने भन्दै सल्यानको कालीमाटी गाउँपालिकाले गाउँपालिकावासीलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै पालिका तथा वड़ा स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउनका साथै प्रहरी प्रशासनसँग समन्वय गरी सम्भावित विपदको सामना गर्न सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ। बबई र शारदा नदी जस्ता ठूला जलस्रोतसँगै पालिकाभित्र दर्जनौं स्थानीय खोला बग्ने तथा भौगोलिक रूपमा विकट र नदी तटीय क्षेत्र भएकाले वर्षायाममा बाढ़ी पहिरो र नदी कटानको जोखिम उच्च रहने गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जोखिमयुक्त क्षेत्रलाई क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपदको अवस्थामा तत्काल खोज तथा उद्धारका लागि विपद व्यवस्थापन टोली सुरक्षा निकाय र यस क्षेत्रमा कार्यरत संघ संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरिएको जानकारी दिनुभयो। उहाँले मनसून अवधिभर पूर्व सावधानी अपनाउन सबै नागरिकलाई आग्रह गर्दै सार्वजनिक सूचना समेत जारी गरिएको उल्लेख गर्नुभयो। सार्वजनिक सूचना मार्फत नदी खोला र नालाको किनारा तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सधैँ सतर्क रहन अनुरोध गरिएको छ। बस्ती आसपास बाढ़ी पहिरो वा नदी कटानको जोखिम देखिएमा ढिलाइ नगरी सुरक्षाकर्मी तथा सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। वर्षायाममा नदी तथा खोलामा पानीको बहाव अत्याधिक बढ़ने भएकाले बबई शारदा तथा अन्य स्थानीय खोलामा माछा मार्ने पौडी खेल्ने काठ दाउरा संकलन गर्ने लगायतका जोखिमपूर्ण गतिविधि नगर्न र नगराउन गाउँपालिकाले सचेत गराएको छ। विपदको समयमा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति महिला तथा बालबालिकाको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न तथा उनीहरूको उद्धारका लागि आवश्यक संयन्त्र पूर्व तयारी अवस्थामा राख्न सम्बन्धित सबै निकायलाई आग्रह गरिएको छ।
0: यस्तै मनसून अवधि भएर नयाँ सड़क खन्ने डोजर तथा हेभी इक्विपमेन्ट प्रयोग गरी सञ्चालन गरिने सबै प्रकारका विकास निर्माणका कार्य पूर्ण रूपमा बन्द गर्न गाउँपालिकाले निर्देशन दिएको छ। मनसूनमा जथाभावी डोजर सञ्चालन गर्दा थप पहिरो भूछे तथा प्राकृतिक विपदको जोखिम बढ़न सक्ने भएकाले यस्तो निर्णय गरेको जनाएको छ। विपदको अवस्थामा तत्काल खोज उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गाउँपालिकाले 24 घण्टा सम्पर्क गर्न सकिने गरी इलाका प्रहरी कार्यालय कालीमाटी, रामपुर प्रहरी चौकी कालीमाटी 7, घुइयाबारी अस्थायी प्रहरी चौकी कालीमाटी 5, बालुवा तथा गाउँपालिकाको विपद व्यवस्थापन शाखाको सम्पर्क नम्बरमा समेत उपलब्ध सार्वजनिक गरेको छ। गाउँपालिकाले सम्पूर्ण सुरक्षा निकाय, वडा स्तरीय विपद व्यवस्थापन समिति, सरकारी तथा गैर सरकारी संस्था, निजी क्षेत्र तथा आम नागरिकलाई मनसून अवधिभर 24 घण्टा तयारी अवस्थामा रहन तथा सम्भावित विपदको सामना गर्न आपसी समन्वय र सतर्कता कायम राख्न पनि अपील गरेको छ।
1: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अप्नाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गर्छ।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
8: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
9: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
10: मा 83-522-53 र मोबाइल नम्बर 98-85-56-455।
0: सूचना:
11: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-85-40-913 र 97-054-67-993।
11: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई। बेलुकी 6:30 बजेको भेरी खबरमा हामीले एतिन्जेल प्रस्तुत गरे। कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने सरकारलाईको जोड, तीनजना कृषक मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित, सल्यानको कालीमाटी गाउँपालिकामा बाढ़ी पहिरो तथा नदी कटानको जोखिम बढ्दो, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर: बाँकेको खजुरा गाउँपालिकाले नेपालगंज गुलरिया हुलाकी सड़कको वैकल्पिक मार्गका रूपमा धवलगिरी गाउँ हुँदै बी गाउँ जोड्ने सड़क निर्माण गरेको छ। गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सड़कको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका 3 आदर्श मावि धवलगिरी गाउँ हुँदै बी गाउँ जोड्ने सड़क निर्माण गरिएको बताउनुभयो। अब हुलाकी सड़क अन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै अवरोध आए पनि अब आदर्श मावि धवलगिरी गाउँ हुँदै बी गाउँ जोड्ने सड़क प्रयोग गरी नेपालगंज गुलरिया सहज रूपमा आवाजावाज गर्न सकिने भएको छ। प्रदेश सरकारको 6,10,00,000 रूपियाँको लागतमा पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य सड़कको वैकल्पिक मार्गका रूपमा यो सड़क निर्माण गरिएको हो। गाउँपालिकाका 8 वडाका गाउँहरूलाई कालोपत्रे सड़क सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सड़क विस्तार गरी धुलोरहित गाउँ निर्माण गर्ने लक्ष्यसहित काम भइरहेको छ। अध्यक्ष विकले ढल र नालाको निर्माण तथा स्तरोन्नति गरी उचित पानी निकासाको व्यवस्था गर्दै डुबानयुक्त गाउँ बनाउने लक्ष्यसहित गाउँपालिकाले काम गरिरहेको दावी पनि गर्नु भएको छ।
0: भाकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बाल बालिका मध्ये एकजनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी छ। उनीहरू डुबेको घटनाबारे एक भैँसी गोठालाले परिवारलाई जानकारी दिएका थिए। खोजीका क्रममा 9 वर्षीय सुलभ राउतको शव पौडी खेल्दा डुबेको स्थानबाट करिब 500 मिटर तल तथा सिद्धिमिया घाट स्थित राप्ती नदी पुलबाट करिब 1 किलोमिटर उत्तरतर्फ सशस्त्र प्रहरीले भेटेको जनाएको छ। सशस्त्र प्रहरीले सुभलको सुलभको शव आवश्यक कानूनी प्रक्रिया तथा पोस्टमार्टमका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ। सशस्त्रका प्रहरी अनुसार 11 वर्षीय खुसी सेवापतिको खोजी भने अझै जारी रहेको छ। सशस्त्र प्रहरीले डुडुवा गाउँपालिका 8-5 11 वर्षीय खुसी सेवापति र 9 वर्षीय सुलभ राउत शनिबार हिजो साँझ करिब 5 बजे राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बताएको छ। पौडी खेल्ने क्रममा सुलभ डुब्न थालेपछि उहाँले बचाउन गएका खोसीलाई पनि नदीले बगाएको प्रहरीले जनाएको छ।
1: देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आगामी 2 दिन केही प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अप्नाउन आग्रह गरेको छ। महाशाखाले हाल मनसुनको न्यूनचापी रेखा पश्चिममा सरदर स्थान भन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको बताएको छ। मुख्य गरी पूर्वी क्षेत्रमा बढ़ी वर्षा हुने भए पनि लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। आज राति लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली हुनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहनेछ। महाशाखाले आज र भोलि विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले गेग्राम बहाव बाढ़ी पहिरो र भूक्षयको जोखिमबाट बच्न आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन र महाशाखाबाट जारी हुने मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरिएको छ।
0: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
12: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
13: यसका लक्षणहरू के के हुन्?
12: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोडनी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
13: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
12: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
13: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
12: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
14: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यसका लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
15: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
16: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
17: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
16: अरे अरे सपना, तिमी कता जान लागे कि?
18: कहाँ हुनु? नमन शपिङ सेन्टरतिर।
16: ए रमेश, पर्ख न, कता हेरेको के?
19: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
16: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
17: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
16: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
17: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
20: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
21: 966
0: सूचना।
22: कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8, खजुरा, सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी, छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपाट जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
22: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8, खजुरा, सुर्खेत।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवार र सरकार बीच 9 बजे सहमति भएको छ। नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीड़ित परिवार बीच राहत प्रदान, गणेशकी छोरीको उच्च शिक्षाको व्यवस्था, श्रीमतीलाई रोजगारीको उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने लगायत विषयमा सहमति भएको हो। सम्झौता गर्न गृहमन्त्री सुदन गुरूङ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नु भएको थियो। मुगुको सोरू गाउँपालिका 6 जमल धारा स्थायी घर भएका गणेश भक्तपुरको कमल विनायकमा बस्दै आउनु भएको थियो। राइड सेयरिङ सम्बन्धी काम गर्ने नेपालीको मोटरसाइकलमा काठमाडौँको महानगरीय प्रहरीले व्हील लक गरेका कारण शुरू भएको विवादपछि घटना भएको हो। गएको बिहिबार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो। गणेशको मृत्युबारे काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गरिरहेको छ।
0: भेरी खबरको अन्त्यमा अब खेल खबर। साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको अन्तिम क्वार्टर फाइनल खेलको अतिरिक्त समयमा स्विजरल्याण्डलाई 3-1 हराउँदै अर्जेन्टिना अन्तिम 4 पुगेको हो। निर्धारित 90 मिनटको खेल 1-1 बराबरी भएपछि थपिएको 30 मिनटको अतिरिक्त समयमा अर्जेन्टिनाले 2 गोल गरेको थियो। जुनियल अल्भारेसले अतिरिक्त समयको 12 र लाउटारो मार्टिनेजले अन्तिम इन्जुरी समयमा गोल गर्दै टोलीलाई जित दिलाउनु भएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा म्याक एलिस्टरले 10 र मिनटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनु भएको थियो। कप्तान लियोनेल मेस्सीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडर मार्फत गोल गर्नुभयो, कारण बाहिरिएपछि स्विजरल्याण्ड दबावमा परेको छ। अब अर्जेन्टिनाले सेमी फाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ। आज बिहान भएको अघिल्लो खेलमा नर्वेलाई हराउँदै इङ्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको हो।
1: अब पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन बीच आउँदो 31 बुधबार राति 12:45 तथा दोस्रो सेमी फाइनलमा इङ्ल्याण्ड र अर्जेन्टिना बीच 32 गते राति पाउने 1 बजे प्रतिस्पर्धा हुनेछ। सेमी फाइनल विजेताले उपाधिका लागि साउन 4 गते न्यूयोर्क न्यू जर्सीमा उपाधिका लागि पाउने 1 बजे प्रतिस्पर्धा गर्नेछन्। यसै गरी सेमी फाइनलमा पराजित हुने तेस्रो स्थानको लागि साउन 3 गते बिहान पाउने 3 बजे प्रतिस्पर्धा हुनेछ। यसपालि सेमी फाइनल पुग्ने 4 वटा टोलीको यसअघि विश्वकप उपाधि जितिसकेको टोली हुन्। र मलेसियामा जारी 19 वर्ष मुनिको एससीसी महिला प्रिमियर कपको कपमा नेपालले लगातार 2 जित निकालेको छ। समूह डी अन्तर्गत आज भएको खेलमा नेपालले सिंगापुरलाई 151 रनले हरायो। 200 रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 48 रनमा समेटियो। सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक 19 रन बनाउनुभयो। सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका अनु कडायतले 3 तथा मनिषा उपाध्याय र रिया शर्माले 2-2 विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा बिना विकेटको क्षतिमा 179 रन बनाएको थियो। नेपालका ओपनर साना परवीनले अभिजित सर्वाधिक 98 र सावित्र धामीले अभिजित 74 रनको अर्धशतकीय पारी खेल्नुभयो। लगातार 2 जितसँगै नेपाल क्वार्टर फाइनल नजिक पुगेको। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि मंगलबार हङकङसँग खेल्दैछ। प्रतियोगितामा नेपाल सहित 13 देशको सहभागिता रहेको छ। खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक। कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने सरकारवालाहरूको जोड। 3 जना कृषक मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित। सल्यानको कालीमाटी गाउँपालिकामा बाढ़ी पहिरो तथा नदी कटानको जोखिम बढ़दो, उच्च सतर्कता अपनाउन पालिकाको आग्रह। बाँकेको राप्ती नदीमा पौड़ी खेल्ने क्रममा बेपत्ता भएका 2 बालबालिका मध्ये 1 जनाको शव भेटियो, 1 जनाको खोजी जान

0: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: चाइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैङ्कको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामान्य खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपञ्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081 533 719, 98 480 22 229 र 98 605 22 229।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
5: यही साउन 8 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोलिक्लिनिक भुरी गाउँ बर्दिया।
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्तुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्तुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: छौ कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे मैले नमन सपिङ सेन्टरमा जाइटु।
0: नै सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुलिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाँच्छै।

0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: मेडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: केपी पोलिक्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही साउन 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन ब्रौनियर एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
4: यो साल त ढुक्क भयो है बुढी।
5: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
4: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
6: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। घर झन्छ सधैँ बाप झैँ।